0: खाई महसुस गरेनन्, परिवारलाई पनि केही भनेनन्। सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ 8 बजेतिर अचानक उनलाई टोकेको थियो। सर्पको टोकाइपछिका लक्षण देखिएपछि शनिबार बिहान 8 बजे मात्र उपचारका लागि अस्पताल पुर्याइएको थियो। वडा अध्यक्ष काजी बाबु गेवालीका अनुसार अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिङ्गे स्थित सर्प दंश उपचार केन्द्रमा ल्याइ पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। गोरुसिङ्गे सर्प दंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यस्तै कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर साउन 11 गते 29 वर्षीय हेमन्त चौधरीको मृत्यु भयो। राति सभा 9 बजेतिर जब दवा स्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको थियो। दाङको सिबु खनाल दिनमा 20 वटासम्म सर्पको उद्धार गर्छन्। वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर आँगनमा पुग्छ। खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जङ्गलमा लगेर छाड्छन्। पछिल्लो 3 वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ। पेसाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धार कर्मीको रूपमा पनि चिनिन्छ। मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए। उनी राजपुर गाउँपालिका कडा नम्बर 3 भैरवा स्थित जनकल्याण आधारभूत विद्यालयमा सर्प उद्धारमा व्यस्त थिए। उक्त विद्यालयको कक्षा 4 विद्यार्थीहरू पठन पाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखा परेको मध्यम विषालु सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक बासस्थानमा छाडिएको उनले बताएका छन्। 3.5 महिनाको अवधिमा सर्पदंशबाट 53 जनाको मृत्यु भएको छ भने 601 जना घाइते भएका छन्। सर्पले डसलानी शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
1: गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको छ। 25 असारमा बसेको प्रदेश सभा बैठकबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर प्रदेश प्रमुख डिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी आसाममा प्रदेश सभामै फिर्ता पठाइदिएका थिए। प्रदेश प्रमुखले नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता पठाएका थिए। सोही विधेयक शुक्रबारको प्रदेश सभा बैठकमा पेश भई आवश्यक छलफल गरी सर्वसम्मतिले पारित भएको हो। शुक्रबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता गरिएको विधेयक सम्बन्धी पत्र र सो पत्र सहित प्राप्त सन्देशको बेहोरा सभामा पढेर सुनाएका थिए। त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भनी प्रस्ताव पेश गरेकोमा बैठकमा छलफलपछि सर्वसम्मत पारित भयो। छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संविधानले प्रदेशलाई दिएको र प्रदेशले पाएको अधिकार, संहिताको सबलीकरण र प्रभावकारितामाथि प्रश्न उठेको समय प्रदेशले एक कदम अगाडि बढेर विधेयक ल्याएको तर्क गरे। विज्ञ संघीय सरकारका प्रतिनिधि, नियामक निकाय, सरकारवाला तथा अन्य निकायसँग छलफल गरी तयार पारिएको र नागरिकको सहस्र स्वीकार नागरिकले समेत सहस्र रूपमा स्वीकार गरिसकेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुपर्ने कारण र आधार नरहेकाले हुबहु पारित गर्नुपर्ने बरालको भनाई थियो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित आजका पत्र पत्रिकामा खबर छ।

0: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यै खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो नेपाली रेडियो,
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भूमि व्यवस्था, सहकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासन केन्द्रित गर्न, प्रवाह हुने सेवाको गुणस्तर कायम गर्ने उद्देश्यले नीतिगत व्यवस्था गरेको छ। सरकारले शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने, उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न स्थानीय तहबाट प्रवाह हुने गुणस्तर प्रमाणीकरण मापदण्ड बनाउनु पर्ने उल्लेख गरेको थियो।
7: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तर तार व्यवस्थापनको समयमा समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ। तार व्यवस्थापनको काम तोकिएको समयमा सम्पन्न हुन नसकेमा असन्तुष्टि जनाउँदै उहाँले काममा देखेका वास्तविक समस्या सरकारले सुन्न र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले अब परिणाममुखी भएर काम गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन समेत दिनुभएको छ।
6: मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन्। शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनवाई नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको छ। बडेरा पाँच सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीतामढी जिल्लाको सोनावर्षबाट 27 असारमा पक्राउ परेका थिए।
7: धितुपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ परि मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गुल्छा, शंकर ग्रुपसँग जोडिएको अग्रवाल परिवार, विभिन्न कर्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उब्जिएको छ।
6: जिडेन्ट एमडीएमएसका आवासीय र इन्टर्न एमबिबिएस बिडिएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज सञ्चालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेश का खबर। मोरक्को संघको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ। बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। केवल 85,000 आसपास जनसङ्ख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको छ। सेउटा अफ्रिकासँग स्थल सीमा जोडिएको तीनवटा युरोपेली भूभाग मध्येको एक हो। स्पेनका अन्य दुई क्षेत्र मेलिला र पेनोन डी भालोज गोमेरको स्थल सीमा पनि अफ्रिकासँग जोडिएको छ। यी स्वायत्त क्षेत्रलाई जिब्राल्टरको जलमार्गले स्पेन तथा युरोपको मूल भूमिसँग छुट्याउँछ।
4: अब खेल र खेलाडीका खबर। नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्स जानुअघि राखेको भनाई र गराईमा ठूलो अन्तर देखिएको छ। नेदरल्यान्ड्स जानुअघि नेपालको लक्ष्य सन् 2027 हुने एक दिवसीय विश्वकप भएकाले नामिबिया पनि सम्मिलित आइसिसी विश्वकप लिग दुईमा धेरैभन्दा धेरै खेल जित्ने बताउनु भएको छ। तर नेदरल्यान्ड्समा नेपालको बिर्सन लायक प्रदर्शन भयो।
3: अब विचार तथा दृष्टिकोण। नागरिक आन्दोलन रूपान्तरण कि विसर्जन शीर्षकमा कान्तिपुर दैनिकमा विश्लेषक दुवान राईको विचार छापिएको छ। पहिले प्रतिगमन विरुद्ध लड्ने भनिरहँदा मुद्दामा जस्तो स्पष्टता देखिन्थ्यो, अहिले देखिँदैन। युवा नयाँ परिवर्तन भन्ने जस्ता भाष्य बालेन सरकारले हाइज्याक गरिदिएपछि नागरिक आन्दोलनका पक्षधरहरूसँग भाष्य नभए जस्तो देखिएको छ। मलाई लाग्छ यही सरकारले फेरि न्यायका लागि टुक्रा टुक्रामा बाँधिएका नागरिक अगुवालाई एक ठाउँमा ल्याउँछ। ज्ञानेन्द्रको समयमा पनि परिस्थितिले एक ठाउँमा ल्याएको थियो, अब पनि ल्याउँछ।
4: यसै गरी आजको गोर्खापत्र दैनिकमा पर्यटकको वैवाहिक गन्तव्य शीर्षकमा विजय मस्तले लेख्नु भएको छ, नेपाल पर्यटन बोर्डले रामायण विवाह यात्राको प्याकेज तयार गरेर भारतीय चर्चित पर्यटकीय सरकारी संस्थासँग समन्वय गर्न सक्छ। भारतको अयोध्या, वाराणसी, पटना र दिल्ली स्थित ट्राभल्स कम्पनीहरूसँग सहकार्य गरेर जनकपुर धामलाई विवाह गन्तव्यका रूपमा प्रचार प्रसार गर्नुपर्छ। विवाहसँगै धार्मिक भ्रमण, सांस्कृतिक कार्यक्रम र मधेस भ्रमणसँग जोड्न सकियो भने बसाइ लम्बिनेछ र खर्च पनि बढ्नेछ। विश्वमा धेरै सहरले कृत्रिम कथा निर्माण गरेर पर्यटक आकर्षित गरिरहेका छन्। सङ्घीय सरकार, मधेस प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र स्थानीय समुदाय एउटै लक्ष्यमा उभिन सके भने जनकपुर केवल धार्मिक तीर्थाटन मात्र गर्ने हुने छैन, यो दक्षिण एसियाकै सबैभन्दा विशिष्ट सांस्कृतिक तथा वैवाहिक गन्तव्यका रूपमा पनि स्थापित हुन सक्छ, गोर्खापत्र दैनिकमा छापिएको छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 16 गते शनिबार, अगस्त 1 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको तृतीया तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ।
1: 18 वर्ष प्रवेशको अवसरमा सर्लाईको रेडियो मधेसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: धनुषा, बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक संहिता कायम गर्न धर्मगुरुहरूको अपिल। 5 एआइजी तराई क्षेत्रका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै।
1: लघुवित्त पीडितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने। आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद। हिमपहिरोमा फँसे कृतिमाने निम्सदाई सहित 10 आरोही।
0: ब्रान्डिङको बलले 3 महिनामै डिडिसीको व्यापारमा 35% छलाङ। सक्रिय करदाता संख्या 79 लाख। तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित।
1: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदुरको मृत्यु। जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत। हमासले हतियार त्याग्ने, राष्ट्रपति ट्रम्पको घोषणा।
0: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनसिप हुने। पुरुष र महिला गरी 12 विधामा प्रतिस्पर्धा। काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसङ्ग।
1: सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकारीहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार सबै पक्षको अपिल र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो।
3: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मद्दतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोन सम्मले सुरक्षा व्यवस्थाको मोनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
1: गृहमन्त्री सुदन गुरुङले सुनसरी र सिरामा पीडित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ। गृहमन्त्री गुरुङले बिहिबार राति नै पीडित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ रासुपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नु भएको छ। समानान्तर रूपमा एक भय जस्तै देखिने ती भेटवार्ता र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ।
0: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ। उहाँले वडा स्तरसम्मै छलफल अगाडि बढाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढाउनु भएको छ। धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाइ छ। सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभड्काउन विश्व हिन्दू महासङ्घ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी, जमियत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासङ्घ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले संयुक्त रूपमा अपिल पनि गर्नुभएको छ। पछिल्ला केही दिन यता तराई मधेसका जिल्लामा बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर 5 इआइजीलाई पनि स्थलगत रूपमा पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रदर्शन साम्य पार्नको लागि गृहमन्त्री आफै पनि खट्नुभएको छ र सुनसरीको दिवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरुङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ र विभिन्न सम्झौताहरू पनि उहाँले पीडित परिवारसँग गर्दै आउनु भएको छ। त्यसै गरी आज देशका विभिन्न स्थानमा सद्भाव कायम गर्नको लागि सद्भाव र्यालीको आयोजना गरिँदैछ। शान्ति, सद्भाव, सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ होस् भन्ने उद्देश्य साथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानुनी कारवाही गर्न माग गर्ने, डिजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेस प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आआफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरुवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक रूपमा त्यहाँबाट पनि अपिल गरिएको छ।
1: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिइने कलेज सञ्चालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढेको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको 8 तहको बराबर 48,000 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडी एमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
0: सरकार र आन्दोलनरत लघु वित्त पीडितहरूबीच 5 सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीडितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनसनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीडितहरूले माइतीघर मञ्जुलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले मन्त्रालयका सहसचिव महेश आचार्यको जकत्तुमा 5 सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनु भएको थियो। सहमतिमा लघु वित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन एवं कालोसूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिस गर्ने, घ वर्गका इजाजत पत्र प्राप्त लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र सङ्घर्ष समितिको तर्फबाट देशभर जारी रहेका सबै आन्दोलन तथा अनसनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ,
4: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
0: कीर्तिमानी निम्स दाई सहित 10 आरोही हिम पहिरोमा फसे, ब्रान्डिङको बलले 3 महिनामै डिडिसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
7: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 1200 तातोपानी सडकमा पहिरोले आवागमन अवरुद्ध हुँदा करोडौंका सामान बोकेका कन्टेनर अल्पत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका कुहिन थालेका छन् भने मन्त्रीहरूले अनुगमन गरे पनि सडक खुलाउने काम सुरु नभएकोमा व्यवसायीहरू भने असन्तुष्ट छन्।
11: बारबेसी तातोपानी सडकको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सडक अवरुद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सडक नै बगाएको छ भने सडक कटानका कारण पन्थलीका 42 घर दूरी र इको क्षेत्रका 65 देखि 70 घर दूरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
12: बाटो बिग्रिन्छ
13: काठमाडौँदेखिको एक नजिकको नाका हो त्यसलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ ठप्प नै छ।
11: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सडक सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सडक खुलाउने काम अझै सुरु हुन सकेको छैन। सडक अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने
14: इको पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुतिने बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
11: सडक मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड 49 लाख रुपियाँको ठेक्का लागेर काम सुरु भएको थियो। तर चीन सरकारले सडक बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम सुरु नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
15: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सडक अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सडक विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सडक सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सडक विभागले टिम गठन गरेको छ। त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
11: तातोपानी नाकाबाट तयारी पोसाक जलविद्युत आयोजनाका उपकरण कृषि औजार फलफूल विद्युतीय गाडी कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड रुपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रुपियाँ उठाउने लक्ष्य छ। तर सडक बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड रुपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी मुद्दा फितलो कि पहुँचको खेल शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको छ। धितो पत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शङ्कर ग्रुपसँग जोडिएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुन्ने पनि कतिपयलाई चिन्ता छ भने पहुँचको खेल भन्ने पनि प्रश्न उठ्न थालेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सिआइबी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि मुद्दा लगाएको टिप्पणी पनि भइरहेको छ। अनलाइनको निशानामा बालिका शीर्षकमा अमर खड्का र चुमन बस्नेतले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रुस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ। रुसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन् तर उनीहरूको एउटै भनाइ छ, युद्ध सकिएपछि रुसमै फर्किने, आफूहरू स्वेच्छाले रुस पुगेको, स्वेच्छाले नै रुसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रुसले नै लिनुपर्ने उनीहरूको भनाइरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा बगैँचामा लटरममा पाकिस्तानी कागती शीर्षकमा जे पाण्डेले एलगाउँ बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ भने साम्प्रदायिक द्वन्द्वबारे निजी क्षेत्र तनाव लम्बिन दिन नहुने उनीहरूको भनाइबारेको खबर छापिएको छ। नौबिसे मुगलिन सडकमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित भएको बारेमा विकास रौनियारले धादिङबाट लेख्नु भएको छ। किन डुबिरहन्छ माइतीघर शीर्षकमा निमा योन्जनले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकमा ब्रान्डिङको बलले 3 महिनामै डिडिसीको व्यापारमा 35% छलाङ शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी लेख्नुहुन्छ, प्रधानमन्त्री बालिन शाह र कृषि मन्त्री गीता चौधरीले ब्रान्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीको व्यापारमा वृद्धि भएको हो। बजार विस्तार भएको छ, किसानको बकेउता घटाउने अभियान चलाइएको छ, नयाँ बिक्री केन्द्र सञ्चालन गरिएको छ, अनलाइन सेवाको सुरुवात र घिउ निर्यातको तयारीले डिडिसीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 125 अर्बको निर्यात शीर्षकमा धनगढीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढाएको प्रविधि करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। सेयर बजारमा तरलता बढाउन नयाँ उपकरण ल्याउँदै सेवोन शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे कृतिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा सुरज कुमारले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 वटा शव उठाइएको छ भने 7 जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो रिजाल परिवारको 75,000 घण्टाको उडान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षकमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 जना खानी मजदुरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 वटा राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरुद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। भियतनाममा छनौट प्रतियोगिता पार गरेर थाई बनाएको स्थान बनाएको नेपाली पब्जी टोलीले 20औं एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्यान्ड्सलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आइसिसी विश्वकप लिग 2 को 5औं स्थान बलियो बनाएको छ, जससँगै नामिबियाले 32 खेलबाट 28 अङ्क जोडेको हो। त्यस्तै सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप धनगढीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढीको आयोजनामा 17 असोजमा प्रतियोगिता सुरु हुने बताइएको हो।
0: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब पहिरोबाट बच्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ बसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
16: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
17: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि
16: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
17: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
16: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
17: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
16: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
17: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
16: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
17: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
16: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
17: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
16: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
17: त्यो सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
16: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
17: उसले अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले
16: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
18: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50934

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आजबाट विश्व स्तनपान सप्ताह सुरु। स्थानीय तह र प्रदेशको अधिकारलाई उच्च प्राथमिकता राखेको प्रधानमन्त्री शाहको भनाई। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तार सामान्य बन्दै। सरकार लघुवित्त पीडित बीच 5 वर्ष सहमति। देशभर 13,70,000 हेक्टरमा धान रोपाई सम्पन्न। गैंडाकोट नगरपालिकामा 869 जनालाई अपाङ्गता परिचय पत्र वितरण। र धार्मिक सहिष्णुता सामाजिक सद्भावका लागि देवघाटमा शान्ति पाठ पराइन्। नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने। नेदरल्यान्डमा निराशाजनक प्रदर्शन गरेको नेपाली टोली स्वदेश फर्कियो।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति 2083 साल साउन 16 गते शनिबार, इस्वी सम्मत अगस्त 1 तारिक 2026 साउन कृष्ण तृतीया तिथि रहेको छ। आजबाट विश्व स्तनपान सप्ताह प्रारम्भ पनि भएको छ। विजय खबरमा अब खबर विस्तारमा। आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य संगठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्त 1 तारिकदेखि 7 तारिकसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्तनपानमा समानता, सबैको सहयोग, सहभागितामूल नाराका साथ यस वर्षमा स्तनपान सप्ताह मनाउन लागेको। बालबालिकालाई 6 महिना पुरा नभएसम्म आमाको दुध अनिवार्य रूपमा खुवाउनु पर्ने र पूर्ण स्तनपान गराउनु पर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेसका पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सिंहदरबारमा आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औलाउनु भयो। संविधान जारी भएपछि सवर्ता अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुसम्पन्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको बताउनुभयो। प्रधानमन्त्रीको सर्वोच्च पदमा रहेर आफूले सम्पूर्ण नेपाली नागरिकलाई सबै सधैँ समान दृष्टिकोणले हेर्ने र प्रधानमन्त्री कार्यालय देशका प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने उहाँले प्रतिबद्धता जनाउनुभयो। बैठकमा तराई मधेसका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, लालबाबु रावत, रामकुमार शर्मा, समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, डाक्टर सिके रावत लगायतका नेताहरूको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई मधेस क्षेत्रका विभिन्न समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सह्यताको मजबुतीका सम्बन्धमा आफ्ना माग, विश्लेषण र सुझावहरू प्रस्तुत गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी सहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जीवधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको प्रश्न पार्नुभएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कता साथ परिचालित भइसकेकोले नागरिकलाई विचलित नहुन र संयमता अप्नाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म पुग्नु, उहाँलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु सरकारको प्राथमिक ध्यान रहेको बताउनुभयो। शान्ति सुरक्षा चुस्त बनाउन र परिस्थिति बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उहाँको भनाइ थियो। सुनसरीको देवानगञ्ज घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव बिस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव ऱ्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ राजसपा र अन्य दलका नेता तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढाइरहेका छन्। नेपाली सेना सहित तिनैवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। नेपाली सेनाको पूर्वी कीर्तनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौजलाई हाई अलर्टमा रहेको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति

भरतपुर महानगरपालिकाले जिल्लामा शुक्रबार साँझ सद्भाव र्यालीको आयोजना गरेको थियो। भरतपुरको 24 कोटीबाट फुलचोकसम्म आयोजना गरिएको सद्भाव र्यालीपछि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले नेपाल बहुजातीय बहुधार्मिक बहुभाषिक विविधताबीच एकतामा बाँधिएका मुलुकका रूपमा रहेको बताउनुभयो। पछिल्लो समय सुनसरी सिरा लगायतका देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा आपसी विश्वास सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले शान्ति सद्भाव र एकताका लागि शान्तिपूर्ण एकैबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल विविधताले सम्पन्न बहुजातीय बहुभाषिक बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकोले यसलाई विविधता राष्ट्रिय एकताको आधारका रूपमा रहेको बताउनुभयो। र्यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवनका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। गण्डकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान अधिकार र राज्यबाट पाइने सेवा सुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचय पत्र पाउने नागरिकको कुल सङ्ख्या 869 पुगेको छ। नगरपालिकामा प्राप्त हुने निवेदनहरूलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा 11 सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति क्रियाशील रहेको छ। उक्त समितिले स्वीकृत कार्यविधि अनुसार परेका निवेदनहरूको गहन अध्ययन, शारीरिक तथा मानसिक अवस्थाको वर्गीकरण र चिकित्सकको सिफारिसका आधारमा मात्र परिचय पत्र प्रदान गर्ने गर्दछ। महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सालका अनुसार अद्यावधिक तथ्याङ्क अनुसार नगरभित्र क वर्ग पूर्ण अपाङ्गताका 137 जना, ख वर्ग अति अशक्तका 422 जना, ग वर्ग मध्यम अपाङ्गताका 209 जना र घ वर्ग सामान्य अपाङ्गताका 101 जना गरी कुल 869 जनाले परिचय पत्र प्राप्त गरिसकेका छन्। यसै प्रक्रियालाई निरन्तरता दिने क्रममा हालै परेका 17 वटा निवेदनमध्ये कार्यविधि अनुसार मापदण्ड पुगेका 11 जनालाई नयाँ परिचय पत्र उपलब्ध गराइएको छ। अपाङ्गताको प्रकृति र वर्गीकरण अनुसार परिचय पत्र वाहकहरूले राज्य तथा स्थानीय तहबाट फरक फरक सेवा सुविधा पाउँदै आएका छन्। क र ख वर्गका नागरिकहरूले सरकारबाट नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ग वर्गका नागरिकका लागि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र विभिन्न अनुदान कार्यक्रममा प्राथमिकताको व्यवस्था गरेको छ। त्यसै गरी घ वर्गका नागरिकहरूले लोकसेवा आयोग लगायतका सरकारी परीक्षा तयारीमा समावेशी कोटा, छुट र विशेष सुविधाका साथै लक्षित अनुदानहरूमा सहभागिताको अवसर पाउने गरेका छन्। नगरभित्रका कुनै पनि अपाङ्गता भएका नागरिक राज्यले दिएको अधिकार पहिचान र सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपप्रमुख नेतृत्वको समितिले कार्यविधि बमोजिम पारदर्शी रूपमा नियमित काम गरिरहेको महिला तथा बालबालिका शाखाले जनाएको छ। नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका 2 जनाको सकुशल उद्धार गरिएको छ। 1 जना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गैँडाकोट नगरपालिका 1 ब्रिटिस क्याम्प अगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ। 3 जनाको समूहमा रहेका उहाँहरूमध्ये 2 जना नदीको बीच भागमा रहेको सुक्खा जमिन टापुमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको र 1 जनालाई नदीले बगाएको जिल्ला प्रहरीकाले का सूचना अधिकारी प्रहरी नायब उपेक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घटनाको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्सालको कमान्डमा 4 जना र सशस्त्र प्रहरी बल नम्बर 31 गुल्मा भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमान्डमा 10 जनाको टोली खटिएको थियो। पोल्ट्री व्यवसायलाई वातावरण मैत्री व्यवस्थित तथा कानुनी मापदण्ड अनुसार सञ्चालन गर्ने उद्देश्यले नेपाल ह्याचरी उद्योग सङ्घ बागमती प्रदेश समन्वय समितिको आयोजनामा शुक्रबार चितवनमा पोल्ट्री व्यवसायमा वातावरणीय मूल्याङ्कन व्यवस्थापन र अनुपालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर विश्वरालको सभापतित्व तथा नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सुरुवातमा सभापति विश्वरालले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रश्न पार्नुभएको थियो। उहाँले पोल्ट्री व्यवसायलाई दिगो, सुरक्षित र कानुनी रूपमा सञ्चालन गर्न वातावरणीय मापदण्डको पालना अपरिहार्य रहेको बताउनुभयो। प्रशिक्षक ढकालले वातावरण संरक्षण ऐन 2006

0: छिहत्तर वातावरण संरक्षण नियमावली 2077 तथा व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 भएका कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित ऐन नीति नियम निर्देशिका र विधेयक प्रारम्भिक वातावरणीय परीक्षण आइएई प्रतिवेदन तयार गर्ने प्रक्रिया आवश्यक कागजात फोहोर व्यवस्थापन स्वच्छ उत्पादन फार्मको सो अनुगमन तथा वातावरणीय दायित्वका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले सङ्घले व्यवसायका समस्या समाधानका लागि गरेका पहल व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 कार्यान्वयनका लागि सम्बन्धित निकायसँग भइरहेको समन्वय निर्देशिकामा आवश्यक सुधारका प्रयास तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले व्यवसाय सञ्चालनलाई कानुनी रूपमा सुरक्षित बनाउन आवश्यक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउन र सङ्घ निरन्तर सदस्य व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वातावरण संरक्षण ऐन 2076 नियमावली 2077 तथा व्यवसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका 2071 अनुसार ह्याचरी प्यारेन्ट फार्म र ग्रान्ड प्यारेन्ट फार्म अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण आइइए प्रतिवेदन तयार गरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको समय जानकारी समेत दिएको थियो। करिब 30 जना ह्याचरी व्यवसायीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिवप्रसाद बरालले गर्नुभएको थियो। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम गर्दै समाज शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले देवघाटमा विशेष शान्ति पाठ पारायण कार्यक्रम सम्पन्न भएको छ। देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको कार्यक्रममा देवघाट धाम स्थित गलेश्वर आश्रमका पीठाधीश श्री 1008 अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्माराम आत्मानन्द गिरिजी महाराजको उपस्थितिमा विशेष धार्मिक कार्यक्रम गरिएको हो। कार्यक्रममा वेद वेदाङ्ग विद्यालयका करिब 300 जना बटुकहरूले स्वस्ति वाचन गर्दै विश्व शान्ति, सामाजिक सद्भाव तथा समग्र मानव कल्याणको कामना गरेका थिए। बटुकहरूको सामूहिक स्वस्ति वाचनले देवघाट क्षेत्रलाई आध्यात्मिक र धार्मिक वातावरणमा थप भक्तिमय बनाएको थियो। कार्यक्रममा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले आशिष वचन प्रदान गर्दै धार्मिक सहिष्णुता, आपसी सद्भाव र एकता नै समाजको शान्ति र समृद्धिको आधार भएको बताउनुभयो। उहाँले धर्म र संस्कृतिको संरक्षणसँगै समाजमा प्रेम, भाइचारा र सद्भाव कायम गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गर्दै शान्तिपूर्ण समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। पवित्र धार्मिक स्थल देवघाटमा आयोजित कार्यक्रमले धार्मिक आस्था, संस्कार र सामाजिक एकताको सन्देश प्रवाह गर्दै शान्ति र सद्भावको वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको देवघाट क्षेत्र विकास समितिका सदस्य तारानाथ सुवेदीले जानकारी दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
5: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकार र लघुवित्त पीडित सङ्घर्ष समिति बीच 5 बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस पेश गर्ने सहमति भएको छ। यस्तै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिस गर्ने दुवै पक्षबीच सहमति भएको छ। यसै गरी घवर्गका इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र त्यसको नेपाल राष्ट्र बैङ्कले कडाइका साथ अनुगमन गर्ने सहमति भएको छ। यस्तै लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानुन विपरीतका कार्यहरू उप प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घीय सङ्घर्ष समितिको तर्फबाट देशभर भइरहेका आन्दोलन तथा अनसनहरूका कार्यक्रम अन्त्य गर्ने सहमति पनि भएको छ। नेपाली काङ्ग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक सङ्घ संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगञ्ज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा काङ्ग्रेस केन्द्रीय कार्य समितिले हिजो बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। सङ्कटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मङ्गलबारसम्म देशभर 85.72% धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाइँ सम्पन्न भएको छ। यस्तै गरी लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिममा 97.93% धान रोपाइँ भएको छ। देशभरमा धान रोपाइँ हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफलमध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ। विभागका अनुसार गत वर्ष 82 साउन 11 गतेसम्म कोशीमा 80.39%, मधेसमा 51.82%, बागमतीमा 87.88%, गण्डकीमा 84.53%, लुम्बिनीमा 92.04%, कर्णालीमा 91.38% र सुदूरपश्चिम प्रदेशमा 98.94% धान रोपाइँ भएको थियो। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% धान रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यस वर्ष 7% धान रोपाइँ वृद्धि भएको छ। नवलपुर जिल्लामा पहिलोपटक लगानी सम्मेलन आयोजना गरिने भएको छ। नवलपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा शुक्रबार सम्पन्न जिल्ला स्थित उद्योग वाणिज्य सङ्घहरू तथा सरकारवालाहरूको संयुक्त बैठकले प्रथम नवलपुर लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सागर पोखरेलका अनुसार सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्र सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ। बैठकले साउन 30 गतेभित्र सम्मेलनको अवधारणा तथा प्रस्तावना तयार गर्न 5 सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। साथै भदौ 15 गतेभित्र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैर सरकारी संस्था तथा निजी क्षेत्रका विभिन्न संघ संस्थासँग छलफल गर्ने निर्णय भएको मध्यबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भूषालका अनुसार नवलपुर प्राकृतिक सम्पदा कृषि पर्यटन र उद्योग तथा व्यापारका दृष्टिकोणले नेपालको अत्यन्त सम्भावनायुक्त जिल्ला मध्ये एक हो। भारतसँगको सहज व्यापारिक पहुँच त्रिवेणी भन्सारकारले पूर्व पश्चिम राजमार्ग निर्माणाधीन नारायणगढ बुटोल सडक प्राप्त विद्युत आपूर्ति तथा लगानी मैत्री वातावरणका कारण जिल्लालाई औद्योगिक विकासको केन्द्रमा रूपमा अघि बढाउन लगानी सम्मेलन आवश्यक ठहर गरिएको हो। सहमति संस्थाका पूर्व अध्यक्ष करुण सागर सुवेदीले जिल्लामा उपलब्ध सम्भावना अनुसार औद्योगिक लगानी भित्राउन औद्योगिक क्षेत्र विकास गर्न तथा पर्यटन र कृषि प्रशोधन उद्योग विस्तारका लागि लगानी सम्मेलन अपरिहार्य रहेको बताउनुभयो। बैठकमा सहभागीले सम्मेलनमा सरकारी निकाय निजी क्षेत्र वित्तीय संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता पर्यटन व्यवसायी विकास साझेदार तथा उद्यमीहरूको सहभागिता गराइने जानकारी दिएका थिए। सम्मेलन मार्फत लगानी अवसरको प्रस्तुतिकरण नीतिगत संवाद परियोजना प्रदर्शनी तथा लगानी साझेदारीका आधारमा निर्माण गरिने विश्वास व्यक्त गरिएको छ। यसैबीच बैठकले हरेक शुक्रबार हुँदै आएको साप्ताहिक बजार बन्दलाई आगामी चाडपर्वलाई मध्यनजर गर्दै भदौ एक गतेदेखि हरितालिकादेखि ठुली एकादशीसम्म बजार खुल्ला राख्ने निर्णय गरेको छ। त्यसै गरी बैठकले हाल सुनसरीसहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका 500 शैयामध्ये 350 निशुल्क रहेको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार ती निशुल्क शैयामा बस्ने बिरामीलाई खानाको पनि सुविधा रहेको छ। उहाँले भन्नुभयो, हाम्रो अस्पतालमा साधारण शैयामा 3 पटकको खानासहित निशुल्क सेवा दिइँदै आएको छ। बिरामीलाई बिहान दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ। 3 वर्ष अघिबाट अस्पतालले शैया निशुल्क गरेको हो। क्याबिन, पेइङ वार्ड, पोस्टअप, एसडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ। अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपालभरबाट बिरामी उपचार गर्न अस्पताल आउने गर्दछन्। न्यून जनशक्ति र स्रोत साधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतालमा रहेको छ। विजय खबरमा अब खेलकुदका खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत नेदरल्यान्डमा भएको त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा निराशाजनक प्रदर्शन गरेको नेपाली टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाडौँ आइपुगेको हो। यो श्रृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग समान 2-2 खेलेको थियो, जसमा नेदरल्यान्ड्ससँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्यान्ड्स भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराशा रहेको बताउनु भएको छ। यो नतिजाले लिग 2 को अङ्क तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उहाँले आउँदो श्रृङ्खलामा राम्रो गर्दै एकदिवसीय मान्यता जोगाउन विश्वास व्यक्त गर्नुभयो। नेपालको 32 खेलमा 24 अङ्क छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृङ्खला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एकदिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। विजय खबरमा मौसमको खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साथै तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्तिममा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आजबाट विश्व स्तनपान सप्ताह सुरु। स्थानीय तह र प्रदेशको अधिकारलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहको भनाई। सुनसरी घटनापछि उत्पन्न तनाव बिस्तारै सामान्य बन्दै। सरकार लघुवित्त पीडितसँग 5 बुँदे सहमति। देशभर 13,70,000 हेक्टरमा धान रोपाई सम्पन्न। गैंडाकोट नगरपालिकामा 869 जनालाई अपाङ्गता परिचय पत्र वितरण। र धार्मिक सहिष्णुता सामाजिक सद्भावका लागि देखबाटमा शान्ति पाठ पारायण। नवलपुरमा पहिलोपटक लगानी सम्मेलन हुँदै नेदरल्यान्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली टोली स्वदेश फर्कियो। हवस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
7: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है।
8: आहा कति मिलेको जोडी।
7: ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है।
8: के कागजात चाहिन्छ म भनिहाल्छु नि।
7: दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: विजय टाङ्चे
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
11: अहिले बिहानको 7 बज्यो।

0: FM اکسای قسم لفظ ها.
1: اوهو دیدی گار پنی نویا پرده تن پنی کتی رمره رمره رکھنو بای کو احا من نیلو بیونی چھا تا گار نی اوجیالو دیکھیے کو چھا منچه جسته گار پنی رمره بناونو بای چھا ایتی رمره رمره سب بای سامان رو کام باتی لیونو بایو
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
11: मैले बुझिसके बाबा यही गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
10: ल ल गएर तुरुन्त बुक गरिहाल है
12: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
13: गैँडाकोट फन पार्क गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0
14: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
6: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोकको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
13: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
16: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556-598-833 र 598-834

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ।

0: वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: सर एउटा प्रश्न सोधौँ है।
3: सोध न
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुन्यो भयो।
7: हाम्रो वन हाम्रो धन डडेलो बाटो जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: सिद्धार्थ चस्मा घर।
15: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
14: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकुट 4 ओम शान्ति गेट अगाडि।
15: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुफक मूल्यमा पाइन्छ।
16: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470223613।
6: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
17: उनले ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
19: अहिले बिहानको 8 बज्यो।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। आजको यस कार्यक्रममा हामी सर्पले टोक्ने बित्तिकै के गर्ने, कहाँ जाने भन्ने विषयमा छलफल गर्नेछौँ। साथै नेपालमा सर्पदंशको सबभन्दा मुख्य समस्या के हो, सर्पदंश न्यूनीकरण कसरी गर्न सकिन्छ, अनि काठमाडौँमा पनि देखिएका सर्पदंशका समस्याहरू कस्ता खालका छन्, ती समस्याहरू तराईका भन्दा कसरी भिन्न छन् बुझ्नुका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित विस्तृत परिचर्चा गर्नेछौँ। यसबाहेक सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिम स्वास्थ्य कर्मीका लागि किन आवश्यक छ भन्ने विषयमा पनि आजको यस कार्यक्रममा कुराकानी गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्ते, म डाक्टर मिलन भट्टाचार्य, हाल सुकराज ट्रपिकल तथा सर्वरोग अस्पतालमा कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु। नेपालको लागि नेसनल स्नेक बाइट ट्रेनरको रूपमा पनि विभिन्न स्थानहरूमा चिकित्सक तथा स्वास्थ्य कर्मीलाई तालिम दिने कार्यमा पनि इन्भल्भ छु।
2: नमस्ते, म डाक्टर कृष्ण प्रसाद आचार्य, हाल कार्यरत म चाहिँ राष्ट्रिय ट्रमा सेन्टर न्याम्स काठमाडौँमा।
3: नमस्कार, म तीर्थराज पौडेल, बाह्र बर्दिया नगर अस्पतालको अहिलेको अध्यक्ष, म चाहिँ विशेष गरी अलि बढी सामाजिक क्षेत्रमै काम गर्छु।
0: आजको यस छलफलको सुरुवात डाक्टर कृष्ण प्रसाद आचार्यज्यूबाट गर्न चाहन्छु। सर्पले टोक्ने बित्तिकै के गर्ने अनि कहाँ जाने भन्ने विषयमा बताइदिनुहोस् न डाक्टर साहब।
2: धन्यवाद प्रश्नको लागि। पहिला सर्प दंशबाट मरिन्छ भन्ने खालको डरले त्यो बिरामी अथवा बिरामीको मान्छेहरू चाहिँ अतालिएर सकेसम्म छिटो एम्बुलेन्स अथवा कुनै साधन प्रयोग गरेर अस्पतालसम्म आउने एउटा ग्रुप छ भने अर्को ग्रुप चाहिँ पुरानो गाउँघरतिर चल्दै आएको फुक्ने मन्त्र गर्ने यस्तो खालको मान्छे कहाँ जाने र त्यहाँ चाहिँ यदि त्यो विषालु सर्प टोकेको रहेछ र विष चढिसकेको रहेछ लास्टमा अन्तिम अवस्थामा बल्ल रिफर भएर आउने दुईवटा खालको चाहिँ देखिएको छ। त्यसमध्ये अभियसली नै त्यो फुक्ने त्यो गुरुवा कहाँ गएर आएका मान्छेहरू चाहिँ अन्तिम अवस्था आइसकेको हुनाले कतिपय अवस्था तिनीहरूलाई बचाउन सकेका हुँदैन। यो चाहिँ भेरी अस्पताल नेपालगञ्जमा काम गर्दाखेरि भेटेका दुईवटा खालका ग्रुपहरू हुन्।
4: कस्ता कस्ता विखाल सर्पले टोक्दा कति समयमा चाहिँ उपचार केन्द्रमा पुर्याइ ल्याउँदा चाहिँ बचाउन सकिन्छ?
2: नेपालको तराई रिजन र कतिपय भित्री मधेसहरूको जिल्लाहरूमा चाहिँ करेत प्रजातिका सर्प र गोमन प्रजातिका सर्पहरूले टोकेर चाहिँ मान्छेको ज्यान जाने गरेको छ। त्यसमा पनि जुन गोमन जाति अथवा कोब्रा जातिको सर्पले टोक्दाखेरि उसले टोकेको विष शरीरमा छिटै फैलिएर बिरामीको मांसपेशीलाई शिथिल बनाइदिँदाखेरि चाहिँ सास फेर्न नसकेर मृत्यु हुने गर्छ। त्यो चाहिँ कम्तीमा आधी घन्टादेखि दुई घन्टाभित्र नै बिरामीले प्राथमिक उपचार पाएन भनेदेखि चाहिँ मृत्यु हुने गरेको छ। त्यही भएर सकेसम्म छिटो ल्याउन हामीले चाहिँ तिनीहरूलाई सल्लाह दिन्छौँ भने करेट बाइटमा चाहिँ ढिलो चाहिँ त्यसको न्युरो मस्कुलर प्यारालाइसिस को प्रोग्रेस हुने भएको हुनाले छ घन्टाभित्र ल्याउन सक्यो भनेदेखि चाहिँ करेट बाइटलाई चाहिँ बचाउन सकिन्छ। सर्पले टोकेको र सर्पलाई चिन्न सक्यो भने मात्र यो चाहिँ कोब्राले टोकेको म छिटो जानुपर्छ भन्ने विचार गर्ला होइन भने सकत व्यवस्थामा टोकेको सर्प देखिँदैन। त्यसो भए करेन्टले टोक्यो कि गोमालले टोक्यो भन्ने कुरा थाहा नपाउँदाखेरि जति सक्दो छिटो पुर्याएको राम्रो।
0: सर्पदंश या कुनै भिक्टिम तपाईँ कहाँ ल्यायो भने उसलाई सर्पले टोकेकै हो भनेर तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
2: वास्तवमा हामी यति धेरै प्रिमिटिभ अवस्थामा छौँ कि नितान्त लक्षण देखिनुसम्म हामीले कुर्नुपर्छ सर्पले टोकेको हो कि होइन अथवा चाहिँ बिरामीले भनेको कुरामा विश्वास गर्नुपर्ने हुन्छ। न कि यो जमानामा आएर हामीले एउटा सानो रगत जाँच गरेर अथवा कुनै स्क्यान गरेर चाहिँ यो रगत यो सर्पले टोकेको भन्ने कुरो पत्ता लगाउने हामी कहाँ त्यो प्रविधि र ज्ञान छैन। जबकि त्यो ज्ञान प्रविधि चाहिँ अब डेभलप कन्ट्रीहरू अस्ट्रेलियासम्म आइसक्यो, अमेरिकामा आइसक्यो, इभन श्रीलङ्कामा पनि त्यसको परीक्षण भइरहेको छ। तर हामी अझै पनि बिरामीको लक्षण आइसकेपछि ओ यसलाई चाहिँ सर्पले टोकेको रहेछ भनेर चाहिँ हामीले आश्वस्त हुन्छौँ।
0: त्यो तिन जेल ढिला भइसकेको त हुँदैन यदि लक्षणलाई नै कुर्न थाल्यो भने पनि
2: सुरुवाती लक्षणहरूमै हामीले चाहिँ स्विच गरिहाल्छौँ औषधि चलाउने नचलाउने भन्ने कुरा। हामी चाहिँ सशङ्कित माइन्ड सेटअपमा चाहिँ बस्नु पर्यो, किनभने त्यो सर्पले टोक्ने सिजन फरक हुन्छ, सर्पले टोक्ने ठाउँ फरक हुन्छ। त्यो ठाउँ र त्यो सिजनमा सर्पका त्यस्ता प्रारम्भिक लक्षण देख्ने बित्तिकै ढिलो नगरिकन हामीले उपचार चाहिँ सुरु गर्नुपर्छ।
4: म डाक्टर मिलन कहाँ आएँ, अब सुगम क्षेत्र जहाँ चाहिँ अझ काठमाडौँमा बिखालु सर्पहरू पनि त्यति पाइँदैनन् भन्ने कुराहरू सुन्दा तपाईँको अनुभव के छ, कस्तो किसिमको केसेसहरू आउँछन्?
1: अब हाम्रो काठमाडौँको कन्टेक्स्टमा चाहिँ प्राय आउने भनेको चाहिँ बिख नगरको भन्दा पनि हेमाटोटक्सिक्स नै भन्छौँ हामी, जसले चाहिँ रगतलाई असर गर्ने हुन्छ, रगतको जुन जम्ने क्यापासिटी हुन्छ त्यो क्यापासिटीलाई नै त्यसले फरक पार्ने हुन्छ। विशेष गरी चलन जल्दीको भाषामा हरियो या हरो पनि भनिन्छ, र अर्को अँधो भनेर दुईवटा किसिमको लाई अङ्ग्रेजी माउन्टेन पिट भाइपर र ग्रिन पिट भाइपर भनिन्छ। यसको तोकाइको कारणले आउने हुन्छन्। त्यो भन्दा भन्दै यो ठाउँमा विषालु सर्पै छैन भन्न पनि मिल्दैन, किन भन्दाखेरि यहीँ हामीले हजुरको किङ कोब्रा पनि कति ठाउँमा रेस्क्यु भएको देखिन्छ, विशेष गरी काभ्रेस्थली दक्षिणकाली त यिनीहरूको अभय हो, र गोकर्णबाट दुईवटा तिनवटा नेस्ट भेटिएको छ। त्यो सँगसँगै कति पय ठाउँहरूमा चाहिँ अब हाम्रोमा धेरै ट्रान्सपोर्ट भइरहेको छ अहिले, ट्रान्सपोर्टको कारणमा लगहरूमा बसेर पाइपहरूमा बसेर पनि विषालु सर्पहरू तराईबाट आएको देखिन्छ। कति ठाउँमा चाहिँ अब हामीले यो सर्प रेस्क्यु गर्ने टिमहरूसँग कुरा गर्दाखेरि या सर्प रेस्क्यु गर्ने व्यक्तिहरूसँग कुरा गर्दाखेरि इभन तपाईँको सातवटा बढी गोवन प्रजातिका सर्पहरू रेस्क्यु भएको अवस्था छ। त्यसले गर्दाखेरि भोलिको दिनमा नहोला भन्न सकिन्न, र मेरो अनुभवमा पनि यही वर्ष पनि हाम्रो मेलाम्चीबाट गोमन सर्पको टोकाइबाट प्रभावित भएका एक व्यक्ति पनि अस्पतालमा आउनु भएको छ, तर लकिली उहाँलाई चाहिँ ड्राई बाइट भएको थियो। अनि अर्को बुझ्नुपर्ने कुरा के छ, सबै सर्प विषालु हुन्नन् होइन, विषालु सर्पले पनि पूर्ण रूपले विष नछोडेको अवस्था हुनसक्छ, र पूर्ण रूपले विषै छोडेको रहेछ भने पनि त्यसको उपचार सम्भव छ। पूर्ण रूपले विष नछोडेको कारण ड्राई बाइट भयो, हामीले एन्टिस्निक भनौँ चाहिँ जुन चाहिँ सर्पदंश विरुद्ध दिने औषधि चलाएनौँ, हामीले हेऱ्यौँ 24 घन्टा हेर्दाखेरि पनि लक्षण नआएको कारणले गर्दाखेरि चाहिँ हामीले उहाँलाई डिस्चार्ज गऱ्यौँ। उहाँले चाहिँ सर्पै बोकेर आउनु भएको थियो,
4: मारेर
1: होइन, दाँत भाँचेर बोट्टामा राखेर लिएर आउनु भएको थियो। अनि त्यसपछि हामीले त्यसको व्यवस्थापन पनि गर्नु, त्यसको लागि पनि यहाँ स्नेक रेस्क्युअर भाइहरू छन् उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्पर्क गरेर सर्पलाई पनि रेस्क्यु गर्यौँ।
0: यो तराईमा हुने सर्पदंश या मोस्ट सर्प आउने एरियामा हुने केसेस र काठमाडौँमा स्पेसिफिकली हुने केसेसमा के फरक पाउनु भएको छ, तपाईँको अनुभव सुनाइदिनु।
1: अब हाम्रोमा चाहिँ प्राय जुन चाहिँ मैले सुरुमा पनि भने त्यो हेमाटोटक्सिक सर्प जसले चाहिँ रगत जम्नलाई त्यसले अप्ठ्यारो बनाउने हुन्छ, यसमा चाहिँ खासै त्यति साह्रो पिट भाइपरको बाइटमा मृत्यु दर चाहिँ कमै छ। मेरो 5-3 वर्षको एक्सपिरियन्समा एउटा केसेस चाहिँ जसमा चाहिँ पहिलेदेखि दीर्घ रोगहरू थियो, पेटको अल्सर थियो या लामो समयदेखि अरू विभिन्न रोगहरू भएका वृद्धहरूमा चाहिँ मोर्टालिटी भएको छ भन्न खोजेको, मृत्यु भएको छ। तर अरू यङ पेसेन्टहरूमा चाहिँ खासै रगत पातलो रहन्छ, केही समयसम्म हामी हेर्छौँ, खासै हामी बिक्ले गर्दा नै हो, बिक्ले रगत पातलो चाहिँ बनाउँछ होइन, तर ब्लिडिङ भइहाल्दैन। त्यही कुरा गर्दाखेरि हाम्रो यो नवलपरासी साइडतिर, त्रिवेणी साइडतिर चाहिँ रसल्स भाइपर भन्ने पनि भेटिन्छ। प्राय त्यो रसल्स भाइपरलाई चाहिँ बर्मिस पाइथन या अचिङ्गर भनेर पनि छोप्ने गरिन्छ होइन, अन्त कहिले काहीँ उस्तै देखिने कारणले गर्दाखेरि सर्टेन कुराले प्याटर्न हेरेर छुटाउन सकिन्छ, यो बर्मिस पाइथन हो कि तपाईँको रसल्स भाइपर हो भन्ने छुटाउन सकिन्छ। गला बाघे सर्प पनि भनिन्छ, उतापट्टि बाघ कस्तो टाटा भएको हुनाले, त्यो पनि हेमाटोटक्सिकै हो, त्यो चाहिँ ट्रु भाइपर भन्छौँ हामी होइन। अनि त्यसले चाहिँ रगत एकदम पातलो बनाउने र ब्लिडिङ गराउने, ब्लिडिङ भएर किडनीलाई असर पार्ने र विष आफैले पनि किडनीलाई असर पार्न सक्ने खालको सर्प हो। हामी कुनै पनि बिरामी आइसकेपछि चाहिँ रगत पातलो भएको छ कि छैन भनेर हामी एउटा पिटिएनआर भन्ने जाँच गराउँछौँ। पिटिएनआरको सुविधा छैन भने चाहिँ कोआगुलोप्याथी छ कि छैन भनेर 20 मिनट होल ब्लड टोटिङ टाइम भन्ने टेस्ट गराउँछौँ। त्यसको आधारमा रगत कतिको पातलो छ भन्ने कुरा त्यसले हामीलाई त्यसको बारेमा आइडिया दिन्छ, र हामी त्यो हेरेर अनि हाम्रो कन्टेक्स्टमा चाहिँ हामी पहाडी क्षेत्र जहाँ चाहिँ प्राय जस्तो रगतमा असर पर्ने जुन विष हुन्छ त्यो विष चाहिँ ग्रिन पिट भाइपर र माउन्टेन पिट भाइपरको हुने कारणले गर्दाखेरि हामी सर्पदंशको विरुद्धमा दिने त्यो औषधि हामी चलाउँदैनौँ। तर त्यही कुरा नवलपरासी साइडमा छ, किन भन्दाखेरि त्यहाँ रसल भाइपर्स छन्, त्यहाँ पपुलेसन देखिया छ, त्यसले गर्दाखेरि त्यस्तै खालको बिरामी आयो, सर्प चिन्न सकेको छैन भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ सर्पदंश विरुद्ध दिने जुन चाहिँ हामीसँग भएको एन्टिस्निक भेनम छ त्यो चाहिँ दिनुपर्ने हुनसक्छ।
4: हजुर, डाक्टर कृष्णलाई योसँग सम्बन्धित कुरा सोधौँ। सर्पलाई मारिहाल्नु हुँदैन भन्ने कुरा एउटा, त्योसँग जोडेर अनि तपाईँको पनि त्यस्तो कुनै अहिले डाक्टर मिलनले सुनाए जस्तो त्यस्तो अचम्मको चाखलाग्दो कुरा छ तपाईँको सर्पदंश उपचार गर्ने क्रममा आएको?
2: एउटा घटना के थियो भने, बारबर्दियामा एउटा लेडिजलाई राति सुत्नुभन्दा अगाडि 10 बजीतिर टोक्यो। टोकिसकेपछि उनीहरू त्यति धेरै कन्सर्न भएनन्, मात्र उनीहरूले के गरे, त्यो जुन सर्पले टोके त्यसलाई छोपे, छोपेर एउटा ट्र्यापमा राखे। अनि उनीहरू चाहिँ गुरु आकारतिर लागे, त्यो लाग्दाखेरि बिरामीलाई झन्झन च्याप्दै गयो, च्याप्दै गइसकेपछि बिहान पख मात्रै उनीहरू भिरी अस्पतालमा आए। भिरी अस्पतालमा आइसक्दाखेरि चाहिँ उनीहरूले त्यो सर्प पनि लिएर आएका थिए, सर्प चाहिँ जिउँदो थियो, त्यो मान्छे चाहिँ डेड बडी। उनीहरूले चाहिँ त्यो प्रायोरिटाइज गर्न नसक्दाखेरि चाहिँ त्यो घटना चाहिँ बडा विडम्बनाको नलाएको थियो।
4: र सर्पलाई मारिहाल्नु त हुँदैन,
2: मारिहाल्नु चाहिँ हुँदैन, यो चाहिँ इकोलोजिकल पोइन्ट अफ भ्यूबाट मार्नु हुँदैन। र तिनीहरूको एउटा बिलिफ सिस्टम के रहेछ भने सर्पलाई चाहिँ मार्यो भनेदेखि आफू पनि मरिन्छ भन्ने खालको त्यो बिलिफ सिस्टम रहेछ। त्यो नमार्दा रहेछन् र चाहिँ त्यो सर्पलाई हामीले त्यसपछि रेस्क्युर बोलाएर हामीले चाहिँ पठायौँ त्यहाँ फरेस्ट अफिसमा। अनि उनीहरू त्यो डेड बडी लिएर घर गए, हामीले डिक्लेयर गऱ्यौँ। घर गइसकेपछि त्यहाँको उनीहरूको जुन त्यो गुरुहरूले होइन सर्प त ल्याउनु पर्छ, म सर्प लिएर आएपछि म फेरि ठिक पारिदिन्छु भनेर उसले क्लेम गरेको रहेछ। अनि त्यसरी चाहिँ बडा मान्छेको बिलिफ सिस्टमलाई मेन कुरा हेल्थ एजुकेसनबाट हामीले कन्भिन्स गर्न नसक्दाखेरि चाहिँ कतिपय घटनाहरू चाहिँ हुँदो रहेछ।
0: डाक्टर आचार्यलाई एउटा प्रश्न, जस्तो सर्पले टोकिसकेपछि त्यो विक्टिमले या जसलाई टोकेको छ उसले उपचार केन्द्रसम्म ल्याउँदा के विधिहरू या के उपायहरू अप्नाउनु पर्छ, त्यसको बारेमा अलिक विस्तृत रूपमा भनिदिनुहोस्।
2: पहिला कुरा त जुन स्वभावित जो पनि सर्पले टोक्ने बित्तिकै आत्तिएर भागदौड गर्ने काटिने त्यो खालको कुरालाई चाहिँ हामीले नगर्न भन्ने सुझाव दिन्छौँ। किनभने जति आत्तियो जति दौडधुप गर्यो उति नै शरीरमा टोकेको ठाउँबाट विष फैलिन्छ, रक्त सञ्चार बढ्ने हुनाले त्यो फैलिन्छ, त्यस्तो गर्नु हुँदैन। अथवा आफू कन्सियस र सबै कुरा गर्न सक्ने भए पनि साथीभाइ आफन्तहरूको सहायता लिएर विभिन्न साधन जस्तै साइकल मोटरसाइकल अरूलाई चलाउन दिएर अथवा गाडी एम्बुलेन्स त्यो मार्फत उपचार केन्द्रसम्म जानु पर्यो। टोकेको ठाउँभन्दा पछाडिपट्टि जुन बाँध्नुपर्छ र टोकेको ठाउँमा चाहिँ चिराले चिर्नुपर्छ भनेर पुरानो पाठ्यक्रममा पनि पढाइन्थ्यो, त्यो चाहिँ गर्नु हुँदैन। त्यो गर्न खोज्दाखेरि चाहिँ समय घर्किन्छ र कहिलेकाहीँ त्यो टोकेको ठाउँमा काट्नाले र बाँध्नाले चाहिँ थप क्षति हुने हुनाले त्यो चाहिँ नगर्न हामीले सुझाव दिन्छौँ। र गर्नुपर्ने कुराहरू छिटो सकेसम्म अर्काको सहायतामा उपचार केन्द्रसम्म आउनु पर्यो र टोकेको ठाउँलाई सकेसम्म नचलाइकन जसरी हामीले चाहिँ हात खुट्टा भाँचिँदाखेरि चाहिँ त्यो नचलोस् नदुखोस् भनेर एउटा काम्रो बाँध्ने अथवा चाहिँ एउटा काठमा अल्झाएर स्प्लिन्टिङ गर्ने गर्छौँ, त्यो गरेर मात्रै ल्याउन हामी सुझाव दिन्छौँ।
4: तपाईँहरू तालिममा पनि इन्भल्भ हुनुहुन्छ डाक्टर मिलन, अलिकति भनिदिनुहोस् न कस्तो हुन्छ तालिम, कसका लागि तालिम, कति ड्युरेसनमा हुन्छ, कहाँ कहाँ जानुहुन्छ?
1: अब यो तालिमको बारेमा कुरा गर्नुपर्दाखेरि विशेष गरी अब स्वास्थ्य कर्मीहरू डक्टर्सहरू जो चाहिँ सर्वदंश प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ भनेर छ र हामी अहिले चाहिँ सकेसम्म चाहिँ सर्वदंश प्रभावित क्षेत्रमै गएर जस्तै विशेष गरी स्वास्थ्य कर्मी र डक्टर्सहरूको लागि चलाउने हुन्छ। फेरि पनि भनिहालेँ तपाईँलाई धेरै यसको बारेमा हामीलाई नलेज छैन, कति डक्टर साहबहरूले अब हाम्रो आफ्नो मेडिकल अफिसर्सहरूलाई ट्रेनिङ गराएर हुन्छौँ, त्यो आधारमा चाहिँ अब उनीहरू ट्रेन हुन्छन्। कहिलेकाहीँ चाहिँ अब हाम्रै ठुलो डाक्टर साहबहरूसँग पनि विवाद हुन्छ, होइन अब यो रगत पातलो देखिया छ सर्पदंश छ किन सर्पदंश विरुद्ध औषधि नदिएको भन्ने खालको तरिकाले तिमीले भनेर हुँदैन, तिम्रो सिनियर कन्सल्टेन्ट को छ उहाँसँग कुरा गराउनु भनेर खालको कुराहरू हुन्छ होइन। किन भन्दाखेरि अब हामी सुरुदेखि भन्छौँ त्यसले सर्पदंश विरुद्ध जुन दिने एन्टिस्टिङ भनेर त्यसले काम गर्ने भनेको बिग फोर हो। बिग फोरमा सर्जिकल भाइपर भन्ने नेपालमा पाइँदैन, अरू दिने भनेको कोब्रा कमन करेट र तपाईँको ब्रसल्स भाइपरमा मात्र हो। अब त्यसले गर्दाखेरि ग्रिन पिट भाइपरमा पनि कुवाइक्लो पाथी हुँदाखेरि हामीले लगभग लास्ट इयर पनि 400 हारारी केस हेरेका थियौँ तर कसैलाई पनि एन्टिस्टिङ भनौँ दिएको थिएनौँ र सपोर्टिभ ट्रिटमेन्टमा धेरै जस्तो निको भएका थिए। त्यो आधारमा अब कति भने र कहिले काहीँ ब्लिडिङ भएको अवस्थामा पनि हामी रगत चढाउने सपोर्टिभ ट्रिटमेन्ट मात्र दिन्छौँ। अब यो कुरा नबुझेर कतिचोटि डक्टर्सहरूसँग पनि विवाद हुने कारणले गर्दाखेरि चाहिँ यो ट्रेनिङ अझ मेरो विचारमा त मेडिकल कलेजहरूमा इन्टर्नसिपका भाइ बहिनीहरूलाई त्यो मेडिकल कलेजहरूमा गएर दिनु सक्यो भने त्यहीबाट पनि धेरै कुरा डिसिमिनेट हुनसक्छ होइन, त्यो नलेजहरू डिसिमिनेट हुनसक्छ। एक त स्वास्थ्य कर्मीमा पनि यो नलेज ल्याक भएको देखिन्छ। अनि त्यसै गरी अहिले चाहिँ बागमती प्रदेशको पनि यहाँ कार्यक्रमहरू हाम्रोमा हुने गरेछ सर्पदंश विरुद्ध। मैले लगभग 6-7 ब्याच जति बागमती प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने यो स्वास्थ्य कर्मीलाई पनि यो ट्रेनिङ दिइसकेको छु।
2: डाक्टर मिलनले भने जस्तै साँच्चै नै मेरो पनि स्नेक बाइट सम्बन्धी नलेज एमबिबिएस गरिने सम्बन्धी थिएन, एमडी गरिने सम्बन्धी थिएन। जब म सर्वप्रथम प्रभावित क्षेत्र भेरिय स्थानमा गएँ सो अध्ययनबाट नै केही ज्ञान गर्ने कुराहरू थाहा भयो। त्यसो भएकोबाट यसलाई मेडिकल एजुकेसन सिस्टममा इन्कर्पोरेट नगरेसम्म नेपालबाट जति पनि एमबिबिएस एमडी ग्रेजुएट हुन्छन् तिनीहरूमा हामी जस्तै कन्डिसन आउँछ। त्यसो भएकोबाट यो मेडिकल काउन्सिलले पनि सर्वदंश नेपालको साँच्चैकै मौलिक एउटा जनस्वास्थ्य समस्या हो भन्ने कुरा बुझेर यसलाई चाहिँ कोर्समै अनिवार्य स्नेक बाइट म्यानेजमेन्ट सेन्टर अथवा हस्पिटल एक्सपोजर हुने ठाउँमा चाहिँ पोस्टेड भएपछि मात्र उसले प्र्याक्टिकल नलेज गेन गर्छ भन्ने मलाई लाग्छ। त्यसपछि मात्रै स्नेक बाइट म्यानेजमेन्ट ट्रेनिङ गरेर हामीले त्यहाँ 2-4 जनालाई दिएर भन्दा कोर्समा यसलाई समाहित गर्न सक्यो भने यसले चाहिँ लार्ज स्केलमा स्नेक बाइट भिक्टिमलाई राम्रो गर्छ भन्ने लाग्छ।
0: सम्बन्धित निकायहरूलाई केही भन्न चाहनुहुन्छ कि?
1: सर्पदंशमा देखेको सिचुएसन के छ भन्दाखेरि, मेरोमा सर्पदंशको बिरामी आयो, बिरामीलाई उपचार गर्नलाई मसँग एन्टिस्नेक भेनम छैन र भेन्टिलेटर पनि छैन भने मैले रिफर गर्छु लक्षण देखेको आधारमा, होइन भन्न त भन्छौँ यो फल्ला अस्पतालमा जानुस्, तर बिरामी अत्यालेको बेलामा अल बनिन सक्छ, त्यो एउटा रिफरल गर्ने मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन। अब त्यो सर्पदंश बाहेक अरूमा पनि लागू हुन्छ, तर अझ सर्पदंशलाई विशेष मानेर होइन, किन भन्दाखेरि टाइमली पेसेन्टलाई एन्टिस्नेक भेनम दिन सक्यो या भेन्टिलेट गर्न सक्यो भने यसको आउटकम एकदम राम्रो छ। त्यो रिफरल मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन। अब जसले गर्दा कहाँ जाने कता जाने नम्बर दिएर हुन्छ कि, सकेसम्म स्वास्थ्यकर्मी छन् भने स्वास्थ्यकर्मी पनि सँगै एम्बुलेन्समा पठाएर हुन्छ कि, सक्दो चाँडो उपचार हुने सर्वदंश उपचार केन्द्रमा पुग्नु पर्यो। एम्बुलेन्सै चाहिन्छ भन्ने पनि छैन, चाहे त्यो मोटरसाइकलै किन नहोस् होइन, सकेसम्म कम मोबिलाइज हुने तरिकाले सक्दो चाँडो सर्वदंश उपचार हुने केन्द्रमा चाहिँ पुर्याउनु पर्छ बिरामीलाई जस्तो लाग्छ।
2: साँच्चै नै अब बिस्तारै बिस्तारै नेग्लेक्टेड ट्रपिकल डिजिज भए पनि अब अलिअलि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको चाहिँ आँखामा पर्न थालेको छ, यो चाहिँ खुसी कुरा सर्वदंश र अझै स्नेक बाइट फोकस कार्यक्रमहरू चाहिँ नेपाल सरकारले लिएर आयो भनेदेखि चाहिँ साँच्चै नै यो सर्वदंशबाट कोही पनि मान्छे मर्दैनन्।
0: अहिले हामी सुन्दैछौ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ डाक्टर कृष्ण प्रसाद आचार्य, डाक्टर मिलन बज्राचार्य र तीर्थराज पौडेल। अब भने बारबर्दिया नगर अस्पतालका अध्यक्ष तीर्थराज पौडेलसँगको फोन वार्तालापको अंश प्रस्तुत गर्न चाहन्छु। तीर्थजी, तपाईँहरूले यो सर्पदंश सम्बन्धी त्यहाँ कसरी कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ बताइदिनुहोस् न।
3: हाम्रोमा पहिले त्यो सिस्टम थिएन म्याम, होइन, गत वर्ष मङ्सिरको महिनामा अध्यक्ष भइसकेपछि अनि यहाँको आवश्यकता असाध्य, तराईको क्षेत्र वरिपरि जङ्गल, त्यसपछि खोलाहरू होइन, त्यसपछि चाहिँ सर्पदंशको उपचार केन्द्र स्थापना गरौँ भन्ने खालको सोच राखेर त्यसको प्रक्रिया नेपाल सरकार स्वास्थ्य विभागबाट लाइसेन्सको प्रक्रिया गरेपछि उहाँहरूले लाइसेन्स दिनुभयो। लाइसेन्स दिइसकेपछि अनि त्यहाँबाट अलिअलि सरसामानहरू किनेर औषधिहरू किनेर सुरु गऱ्यौँ। अब त्यो सुरु गर्नुभन्दा अगाडि रोटरीबाट हामीलाई त्यो पोस्टर प्रमोसनको सामग्रीहरू दिनुभयो, अनि रोटरी क्लबले नेपालगञ्जमा पोहोर साल पनि एउटा प्रोग्राम गर्नुभएको थियो, त्यो प्रोग्राममा निर्मल सरले मलाई बोलाउनु पनि भएको थियो, म आफू रोटरियन भएको कारणले पनि। त्यसपछि त्यहाँ गइसकेपछि अलिअलि त्यसको आवश्यकताको कुराहरू भयो, सम्पर्क पनि भयो। त्यसपछि पछि प्रमोसनल मेटेरियलहरू आइसकेपछि हामीले त्यो प्रमोसनल मेटेरियल चाहिँ सबै स्वास्थ्य चौकी स्कुलहरूमा प्रमोसनल मेटेरियलहरू पनि सबै डिस्ट्रिब्युसन गर्यौँ। त्यसपछि चाहिँ यतातिर उपचारको लाइसेन्सिङ लिएर उपचारको प्रक्रिया पनि सुरु भयो।
0: लाइसेन्स चाहिँ तपाईँले कहाँबाट प्राप्त गर्नुभयो यसको?
3: स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी भन्ने डिभिजनबाट।
0: हजुर, इपिडेमियोलोजी
3: त्यो शाखाबाट हामीले एप्लाई गर्यौँ।
0: हजुर,
3: अनि उहाँहरू आएर इन्सपेक्सन गर्नुभयो, हाम्रो अस्पतालको स्थिति हेर्नुभयो, अनि त्यसपछि उहाँहरूले ल तपाईँहरूलाई दिन योग्य छ भनेर दिनुभयो। लाइसेन्स लिइसकेपछि हामीले नेपालगञ्जबाट त्यसको पिके डक्टरहरू ल्याएर तालिम चलायौँ।
0: हजुर,
3: हाम्रो डक्टरलाई, हाम्रो प्यारामेडिक्सहरूलाई।
0: हजुर हजुर,
3: तालिम चलाइसकेपछि अनि हामी सुरु गर्यौँ।
0: अनि अर्को एउटा कुरा पनि बताइदिनुहोस् न, तपाईँहरूले अब यो स्नेक बाइट ट्रिटमेन्ट सेन्टर खोलिसक्नु भयो, यसको प्रक्रिया पनि बताउनु भयो, सर्पदंश पीडित व्यक्तिहरूलाई उपचार गर्ने क्रममा देखेका अनुभव गर्नुभएका गाह्रो पक्षहरू के हो यसको?
3: हामीसँग करिब करिब 27-28 केस चाहिँ रिपोर्टेड भयो। त्यो रिपोर्टेड भएको केस चाहिँ एउटा पनि डेथ भएन कि, यहाँ आएको केसहरू अथवा त्यो पोइजनस स्नेकले नटोकिया पनि हुनसक्छ, अथवा चाहिँ त्यो सामान्य उपचार भएर सन्चो भए पनि हुनसक्छ, अथवा हामीले यहाँबाट रिफर गर्न समय पायौँ। तर कतिपय 3 जति हाम्रो क्याजुअलिटिज भयो यहाँ यो पालिकामा, तर त्यो 3 चाहिँ हामीसँग रिपोर्टेडै भएन। रिपोर्टेड नभएर उनीहरू कहाँ, त्यो गुरुवातिर गयो कि, गुरुवाहरूतिर गयो, त्यस बेलासम्म ढिलो भइसकेको थियो। त्यसले गर्दाखेरि त्यस्तो केसहरू चाहिँ 3-4 जति त्यो सुन्नमा आयो, त्यस्तो जुन चाहिँ हाम्रो अस्पताल पुगिनन् तिनीहरू, त्यस्तो भएको त्यसलाई प्रमोसनको पाटो अलिकति बढी होला जस्तो लाग्छ मलाई।
0: तपाईँले जस्तो अब त्यहाँ सर्पदंशको केसहरू धेरै आउँछ, त्यसको निड बुझ्नु भएर या तपाईँको आवश्यकता बुझ्नु भएर तपाईँहरूले सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय गर्नुभयो, यो प्रक्रिया गर्दाखेरि तपाईँलाई कहाँनिर अलिकति गाह्रो भयो, यो प्रक्रिया गर्दा कति टाइम लाग्यो, त्यो अलिकति भनिदिनुहोस् न, ताकि हाम्रा अरू श्रोताहरूले पनि अरू यस्तै ठाउँमा आवश्यकता हेरिकन यो सर्पदंश उपचार केन्द्र खोल्नलाई के गर्नुपर्छ भन्ने उहाँहरूले पनि जानकारी पाउन् न।
3: पहिले यसमा आवश्यकताकै आधारमा गर्ने कुरा भयो. तराईतिर धेरै ठाउँमा आवश्यकता देखिन्छ. अब आवश्यकता भइसकेपछि अलिकति पूर्वाधार भनौँ न म्याम, थोरै जस्तो सामान्य हेल्थ पोस्टमा गाह्रो होला, अलिकति त्यो सेटअप भएको ठाउँमा अब हिजो चलाउँछौँ भन्ने हो भनेपछि मलाई लाग्छ नेपाल सरकारले सजिलरी नै दिने रहेछ लाइसेन्सहरू. अनि लाइसेन्स दिइसक्यो भनेपछि जस्तो अब कावासोतीमा एउटा डाक्टर छविलालहरू हुनुहुन्छ होइन, नेपालगञ्जमा हुनुहुन्छ, डाक्टर साहबहरूले त्यो ट्रेनिङहरू चलाइदिनुहुन्छ. अब अलिअलि कस्तो हुन्छ त्यो दुई तिन महिनामा एडिसनल जस्तो स्टाफहरू चेन्जमा आउँछ म्याम होइन. अब स्टाफहरू चेन्ज जस्तो पहिले मैले मेडिकल अफिसर तिनजनालाई ट्रेनिङ दिएँ, तर उनीहरू चाहिँ अब आफ्नो कारणले कोही स्कलरसिप हुन्छ, कोही पढाइको कारणले हुन्छ, त्यो त जान्छ नि त. त्यस कारणले अलिकति पर्मानेन्ट स्टाफहरूलाई अथवा भइरहेको स्टाफलाई अलिक बढी ट्रेनिङ त्यो गर्नुपर्छ. अनि अर्को के गरेको थियौँ भने म्याम, 7-8 दिन जति हाम्रो डक्टरहरूलाई हामीले नेपालगञ्जमा पनि प्र्याक्टिकल अनुभव होला भनेर ठुलो अस्पतालमा हामीले चाहिँ पटक पटक उहाँहरूलाई पठाइरहन्छौँ अहिले पनि. त्यस्तो गाह्रो छैन म्याम, त्यो मैले चाहिँ अप्ठ्यारो भएन मलाई चाहिँ सेटअप गर्ने बेला. अब प्रमोसनल मेटेरियल अलिकति समय थियो मलाई, रोटरीले धेरै प्रमोसनल मेटेरियल दियो, त्यसले गर्दाखेरि गाउँ गाउँमा राम्रो खालको पोस्टरहरू मैले पहिले नै क्याम्पेन गरिसकेका थिएँ, अनि त्यसले गर्दाखेरि पनि राम्रै भयो.
0: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ बताइदिनुहोस् न.
5: रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले सन् 2019 काठमाडौँमा एउटा बृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो. त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ. सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ, र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, तीमध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने, 11 एउटा सन्देश चाहिँ बडा महत्त्वपूर्ण चाहिँ, सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्त्वपूर्ण चाहिँ त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भन्ने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ. यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने, विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो. यस पछाडि पोस्टरहरू छ, र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ, र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ. यसबाहेक चाहिँ मैथिली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छन्. अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ. यसबाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ. त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ. विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्त्वपूर्ण रहने गर्छ. यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो, र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ.
0: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
6: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
0: आजको यस रेडियो कार्यक्रममा विज्ञ व्यक्ति मार्फत सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिमको महत्त्व र सर्पदंश सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दा के प्रक्रिया अपनाउने, साथै सर्पले टोक्ने बित्तिकै ढिला नगरी पाएक पर्ने साधनमा अस्पताल वा सर्पदंश उपचार केन्द्र लैजाने, आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाई गर्ने, खेतबारीमा तथा राति बाहिर जाँदा लट्ठी र टर्च लाइटको प्रयोग गर्ने, राति सुत्दा झुलको प्रयोग गर्ने र सर्पले टोकिहालेमा टोकेको व्यक्तिलाई सान्त्वना दिई सहयोग गर्नुपर्छ भन्ने जानकारी पायौं भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
10: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र सँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
12: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
13: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा?
14: जापानिज भाषा कहाँ?
13: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानिज भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
14: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
12: जापान, युके, अस्ट्रेलिया, क्यानाडा, यूएसए, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
15: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
18: मेरो तोलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 9855505934।
19: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
20: नमस्ते डाक्टर सर।
21: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
20: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
21: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
20: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
21: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
20: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
21: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
20: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
21: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
22: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
12: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
23: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
23: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
24: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
25: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
24: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
25: पवित्र देवघाटधाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
25: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
2: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
3: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
2: भयो दाइ
25: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तँलाई जान्दछु पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: एक, मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भैरकोट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट संगीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो। बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
10: विजय तान्छे।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
11: अहिले बिहानको 9 बज्यो।

0: Music FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: हेलो
10: बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
6: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
7: रोगीलाई

0: अहिले त मलाई एकदमै सजिलो एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तँलाई जान्दछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ।
7: यसो भनौँ।
6: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98-071-68-139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एवं विद्यार्थी को पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकुट 5 नवलपुर।
0: थप जानकारी का लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
15: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। एक्लो

0: ZFM 101.9
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: FM 101.9
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ।

0: वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ। गाउँ

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँ

0: एकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: विजय तान्छे।
3: विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
13: अहिले मध्याह्नको 12 बज्यो।

औला भने औला गर्ने, भेटिने दिन मेटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई चिन्न सकिएन।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: ए ल ल, जाऊ जाऊ जाऊ।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
12: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाई।
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
17: अबुई सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
18: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
17: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
18: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
19: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
20: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
19: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
21: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात

0: शक्ति प्रबल माता मौलाकालिका
1: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट एक नौलपुर
2: घरै उज्यालो
3: दाई ए दाई होइन दाई त बोल्नु नै हुन्न त
4: हेर्नुहोस् न बाबु होस आउने जाने भइरहेको छ अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले
3: होइन कसरी यस्तो भयो भाउजू
4: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो
3: पानी परेको बेला तार छुटाउने होइन मैले त कुरै बुझिनँ भाउजू
4: भन्न नि लाज हुन्छ बाबु कुकिङ गरेर बत्ती बाल्ने खाना पकाउने गरेका थियो दुई चार सय जोगाउन खोज्दा यस्तो भयो ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ मेरो त जिन्दगी नै बर्बाद भयो बाबु
5: विद्युत चोरी गर्नु कानुनी अपराध हो विद्युत चोरी गर्दा ज्यान जान सक्छ त्यसैले हुकिङ कहिल्यै नगरौँ
6: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो

0: BJ 淡切विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: विजय एफएम 101.6
3: हेलो
4: हजुर हेलो
3: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
5: ल हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भनेर छ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
7: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष
8: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
11: Yeah, you're listening to BJ FM 101.6 with me, Juala. We're gonna rock, we're gonna set them. Community radio, BJ FM, entertainment gold sati, ekrupan masati. Now let's tune right here, right no sati. 101.6, one of runs in my, so they might hear.

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय

0: करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
1: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
0: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 98029933894। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-24437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म, मृत्यु, बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोलाई जान्छ सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
3: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ।
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
8: ए,
9: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
16: अहिले दिउँसोको 3 बज्यो।

0: गर्न सक्दैन किनकि हाम्रो फ्यामिलीले एक्सेप्ट नै गरेको छैन.
1: किन के भएर दिन्छ?
0: हाम्रो केही फ्युचर नै छैन.
1: हामी फ्यामिलीलाई कन्भिन्स गरौँला नि.
0: अँ हुँदैन.
1: के तिम्रो फाइनल डिसिजन नै
0: हो? मेरो फाइनल डिसिजन यही हो.
1: दीक्षा दीक्षा दीक्षा.

0: जय एफएम 101.9
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला जान्दछैन पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855050934
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
1: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 9862124437
10: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
11: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
10: भयो दाई
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: माया गर्छौ भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भने लागेको थिएँ विक्रम।

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाइ शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खास अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछु पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
16: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: You're listening to Vijay FM 101.6 with me, Jwala. We're gonna rock, we're gonna set there, coming into radio.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
8: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-94-373 र 0094-97-141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412। मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
17: नाक, कान, घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 कोठी, चितवन। फोन 0056-525-514 र 525-517।
18: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
19: विजय टाङ्चे।
7: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
14: अहिले साँझको 5 बज्यो।

0: विजय FM 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
12: मोबाइल 98511 29163, 98550 74503 र 98511 84503।
11: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: زي فان اكسل 8.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो
7: भइरहेछ। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
8: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
9: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्प

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विजय टाइमचे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले साँझको 6 बज्यो।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: नारायणीको सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय FM 101.6।

0: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दा सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौँ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
13: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
12: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा, आमा, दाजु, बहिनी र सन्तान गुमाउनुको पीडा हो।
13: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
12: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
13: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
14: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
15: जय माता मौला काली।
16: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
17: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। विश्व स्तनपान सप्ताह आजदेखि सुरु, 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको सङ्ख्या 50% पुग्यो, सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठनको माग। रोटरी क्लब अफ गैँडाकोटद्वारा कोटियम आश्रम परिसरमा वृक्षारोपण, बाल संस्कार तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गैँडाकोट 6 सम्पन्न, बेसद्वारा उत्कृष्ट विद्यार्थी शिक्षक र विद्यालय सम्मानित। र 25 करोडभन्दा कम लागतमा उद्योगको सिफारिस प्रदेशबाटै हुने, वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा सन्दीप लामिछानेको वरियता खस्कियो।
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भैडाकुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग, द्वादशो ज्योतिर्लिङ्ग, एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्ष जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रबन्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन, डब्लुएचओ, राष्ट्रिय सङ्घीय बाल कोष, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनले पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्त्वपूर्ण लाभ पुर्याउने डब्लुएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। सन् 2012 करिब 37% रहेको जन्मदेखि 6 महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई 47%भन्दा माथि पुगेको छ। त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको सङ्ख्या 50% पुगेको छ। 2 वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या पछिल्लो 5 वर्षमा 38%बाट बढेर 50% पुगेको हो। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रम गरिएको, लगानी प्रभावकारी भएको देखाएको डब्लुएचओ र युनिसेफले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमालय आरोहणका क्रममा विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पूर्जा सहितका आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। विश्वको 12 अग्लो 8,051 मिटर ब्रोड पिक हिमाल आरोहणका क्रममा पूर्जा सहित 6 जना नेपाली र पूर्णबहादुर गुरुङ, निशा निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिम शेर्पा र अन्य 4 जना विदेशी आरोहीको हिम परिवमा परि दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको उहाँले बताउनु भएको छ। दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ। दिवंगत आरोहीको भौतिक यात्रा मात्र रोकिएको हो तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ उहाँले भन्नुभयो। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ। सरकारले सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठन गर्न माग गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको छ। आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनुभयो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढी भएमा जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। रोटरी क्लब अफ गैंडाकोटद्वारा कोटिएमा आश्रम परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। रोटरी क्लब अफ गैंडाकोटको आयोजना तथा श्री दुर्गा सिद्धिदात्री मन्दिर कोटिएमा आश्रम गैंडाकोट 10 को सहकार्यमा विभिन्न प्रजातिका करिब 300 बिरुवा रोपिएको हो। वातावरण संरक्षण हरियाली प्रबन्धन तथा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै आयोजित वृक्षारोपण कार्यक्रममा बर पिपल समी रुख कटर आँप लिची शीतलचिनी र अम्बा लगायतका बिरुवा रोपिएको हो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष देवीदत्त कण्डलले वृक्षारोपण वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैको साझा दायित्व भएको बताउनुभयो। सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वृक्षारोपण गर्नु मात्र प्राप्त नभई रोपिएका बिरुवाको संरक्षण र उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले वन तथा वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै रोटरी क्लब र कोटिएम आश्रमले थालेको अभियान प्रशंसनीय रहेको बताउनुभयो। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 का जोइन्ट सेक्रेटरी डाक्टर प्रमोद पौडेलले रोटरीहरूले सामाजिक सेवासँगै वातावरण संरक्षणलाई पनि आफ्नो महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय समुदाय धार्मिक तथा सामाजिक संस्थाहरू र युवाहरूको सहभागिताबाट यस्ता अभियानलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो। कार्यक्रममा कोटिम आश्रमका पीठाधीश योगी खेचरनाथले प्रकृति र मानव जीवन बीचको सम्बन्ध अत्यन्त गहिरो रहेको उल्लेख गर्दै वृक्षारोपणलाई धार्मिक सामाजिक र वातावरणीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले आश्रम परिसरमा रोपिएका बिरुवाको संरक्षणमा आश्रम परिवारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष रामहरि श्रेष्ठले वातावरण संरक्षण र सामाजिक सेवाको उद्देश्यसहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउँदै रोपिएका बिरुवाको संरक्षण सबैको पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले रोटरी क्लबले आगामी दिनमा पनि समुदायको आवश्यकता र वातावरण संरक्षणसँगै जोडिएका विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रममा आश्रमका संरक्षक एवं निवर्तमान अध्यक्ष मनोहरि कणेल, रोटरी क्लब अफ गैंडाकोटका पूर्व अध्यक्ष करुणा सागर सुवेदी, स्पर्श सविता अधिकारी, पूर्व अध्यक्ष यदुलाल घिमिरे, श्रीनिवास पौडेल लगायत रोटरी अफिसियल आश्रमका पदाधिकारी तथा सदस्यहरू, समाजसेवी, विद्यार्थी, बटुगरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ गैंडाकोटका सचिव भूमिका तिमल सिन्हाले गर्नुभएको थियो। गैंडाकोटमा बाल संस्कार तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 6 को आयोजना तथा झुलेनी योग साधना केन्द्रको सहकार्यमा शनिबार नमुना शिवनगर खानेपानीको सभाहालमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बालबालिकाहरूलाई योग, ध्यान तथा असल संस्कारका विषयमा जानकारी गराउँदै सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको महत्त्वबारे अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर 6 भित्रका बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यक्रमका प्रशिक्षक भीमनिधि शर्माले बालबालिकालाई योग तथा ध्यानसँगै असल संस्कारको आवश्यकता र यसको महत्त्वका बारेमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण शर्माले अहिलेको समयमा बालबालिकाहरू विभिन्न प्रविधि र सामाजिक परिवेशसँग जोडिँदै गएको अवस्थामा उनीहरूलाई सकारात्मक सोच, अनुशासन र असल संस्कारतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सुभाष चापागाईले वडाले आयोजना गरेको कार्यक्रममा बालबालिकाहरूको उत्साहजनक सहभागिता देखेर आफू खुसी भएको बताउनुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि योग, ध्यान र असल संस्कारका विषयमा जानकारी गराउन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रममा आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो। कार्यक्रममा बालबालिका अभिभावक, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। रोटरी क्लब अफ कावसतीले आफ्नो नौ स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेलका अनुसार रोटरी क्लब कावसतीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यस वर्ष स्थापना दिवसलाई स्मरणीय बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको क्लबका सचिव चिरञ्जीवी गौडेलले जानकारी दिनुभयो। सन् 2018 स्थापना भएको रोटरी क्लब अफ कावसतीले जिल्लामा आँखा शिविर सञ्चालन तथा निशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम मार्फत सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। क्लबका अध्यक्ष याम प्रसाद नेपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासती आठ स्थित बिपी वन बाटिकाभित्र रोटरी बाटिका निर्माण गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। क्लबका सदस्य डिबी चौधरीका अनुसार वन बाटिकाले उपलब्ध गराएको क्षेत्रमा करिब 100 विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको तथा तिनको संरक्षण गर्दै उक्त क्षेत्रमा हरियाली बनाइने योजना रहेको छ। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी, चार्टर सदस्य तथा रोट्र्याक क्लबका औषधिका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सिप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ। काङ्ग्रेसले विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो।

0: उहाँले भन्नुभयो। काङ्ग्रेसले साउन 16 देखि 18 सम्म चल्ने प्रशिक्षणमा विपद विज्ञहरू त्रिवेन्द्र बास्कोटा, भोजराज घिमिरे, पीताम्बर अर्याल, पूजा साक्य, राम भट्टराई र लक्ष्मण माली प्रशिक्षक रहनुभएको छ। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यावहारिक अभ्यास समेत गराइने कार्यक्रम संयोजक मानबहादुर थापाले जानकारी दिनुभएको छ। प्रशिक्षणमा 40 भन्दा बढी युवाहरू सहभागी रहेका छन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
4: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। वर्षायामसँगै हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्दछ। शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल झाडापखाला लगायतका पानीजन्य रोगका बिरामी बढ्दै गएका छन्। अस्पतालका अनुसार अस्पतालको ओपिडीमा आउने अधिकांश बिरामी झाडापखाला, टाइफाइड, निमोनिया, रुघाखोकी लगायतका लक्षण लिएर अस्पताल पुग्ने गरेका छन्। अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले गर्मी तथा वर्षायामसँगै हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोग अन्य बेलाको तुलनामा बढी फैलने बताउनुहुन्छ। दूषित पानी सेवन गर्दा सामान्यदेखि गम्भीर झाडापखालाको स्वास्थ्य समस्या निम्ति नै डाक्टर पुनको भनाइ छ। दूषित पानीमा रहेका हानिकारक जीवाणुले पेट दुख्ने, ज्वरो आउने, बान्ता र पखाला लाग्ने, जन्डिस, शरीर दुख्ने, कलेजोमा संक्रमण हुने जस्ता रोगको लक्षण देखिने उहाँको भनाइ छ। डाक्टर पुनका अनुसार लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनका साथै मृगौला, कलेजोलाई दीर्घकालीन असर गर्ने गर्दछ। डाक्टर पुनका अनुसार झाडापखाला दूषित पानी वा खानाबाट हुने गर्छ। उहाँले भन्नुभयो, रोग लाग्नबाट बच्न खाना पकाउनु अघि, खाना खानु अघि, बच्चालाई खाना खुवाउनु अघि, फोहोर छोएपछि, दिसापिसाब गएपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिशा धोएपछि साबुन पानीले मिचीमिची हात धुनुपर्छ। उहाँले भन्नुभयो, फोहोरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्न खोज्दा हाच्छिउ गर्दा सफा कपडाले नाक मुख छोप्न उहाँको सुझाव छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यस्तो रोगको जोखिम बढी हुने गर्दछ। यदि झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेल्थ चेक नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँको सुझाव छ।

0: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौदात नगर्न आवश्यक आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णयअनुसार 14.2 किलो ग्यास सिलिन्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरेयासी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेतालाई आग्रह गरेको हो। निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर 01541912022 खबर गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ। भरतपुर इङ्ग्लिस स्कुल सोसाइटी बेसले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसई र आधारभूत शिक्षा परीक्षा बिएलईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। शनिबार भरतपुर स्थित रोज गार्डन पार्टी प्यालेसमा आयोजित सहजीकरण तथा सम्मान कार्यक्रममा बेस अन्तर्गत रहेका 44 विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालय, 4 GPA प्राप्त विद्यार्थी तथा विषयगत उत्कृष्ट शिक्षकलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरेको हो। कार्यक्रममा प्याप्सन बागमती प्रदेशका सल्लाहकार टिकाराम चपाईले शिक्षकमा हुनुपर्ने सबैभन्दा ठुलो गुण अरूको सफलतामा पनि खुसी हुन सक्ने भावना भएको बताउनुभयो। सम्मान प्राप्त नगरेका विद्यालयका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित हुनु सकारात्मक संस्कार भएको उल्लेख गर्दै उहाँले शैक्षिक क्षेत्रको एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउन सबै विद्यालयलाई सक्रिय सहभागिताको आग्रह गर्नुभयो। अभिभावक सङ्घ भरतपुरका अध्यक्ष भोजराज नेपानेले गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले निजी विद्यालय रोज्ने गरेको उल्लेख गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अप्नाइने नीतिमा आफूहरू सधैँ सकारात्मक रहेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेश प्याप्सन प्रतिनिधि इन्दिरा कार्की, मेट्रो प्याप्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटी, बेसका सल्लाहकार लेखनाथ खनाल, पूर्व सल्लाहकार मोहन लामा र इन्द्रेश शाह, प्याप्सन चितवनका सचिव दयानिधि अर्याल, उपाध्यक्ष शारदा ढकाल, अङ्कुरम एकाडेमीका प्रधानाध्यापक सुमन पौडेल, हिसानका केन्द्रीय सदस्य प्रदीप अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थी प्रतिनिधिहरूले सम्मान कार्यक्रमले विद्यालयहरूबीच प्रतिस्पर्धा होइन सहकारीको भावना बलियो बनाएको धारणा व्यक्त गरेका थिए। यसी 2082 4 GPA ल्याउने वाल्मीकि शिक्षा सदनका अनुभव पौडेल र विप्लव गौतम, पोलार स्टार इङ्ग्लिस स्कुलका दीक्षा अर्याल र सेन्डीका लामिछाने, अर्किड सेकेन्डरी स्कुलका अनुज बस्याल र असीम अधिकारी तथा स्टेप बाई स्टेप इङ्ग्लिस स्कुलका सबिन सुवेदी सम्मानित भएका थिए। इच्छाकामना गाउँपालिका स्थित प्रगति पाठशाला एसईमा 100% नतिजा ल्याउने विद्यालयका रूपमा सम्मानित भएको छ। त्यस्तै बिएलई परीक्षामा 4 GPA ल्याउने अरमा इङ्ग्लिस स्कुलका इशान राणाभाट, वाल्मीकि शिक्षा सदनका अन्वेषा अधिकारी आयन त्रिपाठी र प्राञ्जली प्राजुली, भिरकुटी बोर्डिङ स्कुलकी रिया कुमारी गुप्ता तथा प्रगति पाठशाला कुरिन्टारकी स्तुति सिल्वालाई सम्मान गरिएको थियो। बिएलईमा 100% नतिजा ल्याउने अङ्कुरम एकाडेमी र प्रगति पाठशालालाई पनि सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा एसई र बिएलई दुवै तहमा विषयगत उत्कृष्ट औसत नतिजा ल्याउने शिक्षकहरूलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन अतिरिक्त गणित, जनसङ्ख्या, अर्थशास्त्र, लेखा, कम्प्युटर लगायतका विषयमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरू सम्मानित भएका थिए। सो अवसरमा नारायणी पब्लिक स्कुलका प्रधानाध्यापक वेदराज नेपानेलाई एउटै विद्यालयमा 20 वर्षसम्म सहप्राचार्य तथा प्राचार्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको योगदानको कदरस्वरूप दीर्घ सेवा पुरस्कार प्रदान गरिएको थियो। चेतबहादुर सेडाईको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता बेसका अध्यक्ष शिवप्रसाद केसीले गर्नुभएको थियो। कार्यक्रममा बेसका उपाध्यक्ष विष्णुबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो। अब 25 करोड रुपियाँभन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र मातहतका निकायबाटै हुने भएको छ। उद्योग विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड रुपियाँभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छुट सुविधा सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाट हुने प्रष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ। विजय खबरमा अब खेलकुदका खबर। हालै सम्पन्न आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलामा नेपाली टोली 4 खेलमा पराजित हुँदा त्यसको असर खेलाडीको वरियतामा देखिएको छ। बिहिबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले एक दिवसीय अन्तर्राष्ट्रियको ताजा वरियता सार्वजनिक गरेको छ। त्यसमा सबैभन्दा बढी असर स्पिनर सन्दीप लामिछानेको वरियतामा परेको छ। बलिङतर्फ सन्दीपको वरियता 13 स्थान खस्किएको छ। उहाँको वरियता 45 स्थानमा कायम भएको छ। उहाँको यसअघि 32 स्थानमा हुनुहुन्थ्यो। करण केसी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीको बलिङ वरियता भने सुधारिएको छ। ललित 2 स्थान उक्लँदै 46मा हुनुहुन्छ। दिपेन्द्रको वरियता 10 स्थान सुधार भएको छ। उहाँ 69 स्थानमा पुग्नुभएको छ। ब्याटिङ वरियतामा आसिफ शेख 2 स्थान तल झर्नुभएको छ, अर्थात् 78 स्थानमा पुग्नुभएको छ। ओपनर कुशल बुर्तेल भने ब्याटिङको 100 स्थानभित्र पनि पर्न सक्नुभएको छैन। दिपेन्द्र र गुलशन झाको भने ब्याटिङ वरियतामा सुधार भएको छ। दिपेन्द्र 7 स्थान उक्लँदै 88 स्थानमा, गुलशन 5 स्थान उक्लँदै 97 स्थानमा रहनुभएको छ। विजय खबरमा मौसमको खबर। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकोले त्यसका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यतया बदली हुने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। विश्व स्तनपान सप्ताह आजदेखि सुरु। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको सङ्ख्या 50% पुग्यो। सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठनको माग। रोटरी क्लब अफ गैंडाकोटद्वारा कोटिएम आश्रम परिसरमा वृक्षारोपण, बाल संस्कार तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गैंडाकोट सभामा सम्पन्न। बेसद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित। र 25 करोडभन्दा कम लागतमा उद्योगको सिफारिस प्रदेशबाटै हुने, वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा सन्दीप लामिछानेको वरियता खस्कियो। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
1: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले साँझको 7 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला कान्त सेना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौँ।
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अबै सर्प मार्नु आमा, मार्नु नत्र टोक्छ यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको बासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Zoya FM 101.6
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
5: कहाँ
4: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809933894
7: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ।
9: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तँलाई जान्दछ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34।
12: शुभ प्रभात गुरुआमा।
13: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: कस्तो
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
3: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
5: ए ल ल जाऊ जाऊ जाऊ जाऊ
6: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98-612-20-437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
8: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
9: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
10: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
11: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
13: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
12: केवल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
13: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केवलकार गैंडाकोट एक नवलपुर
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पिकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौँ।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो। अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमगास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाडीद्वारा विरोध। सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोडिएको वस्तुको निर्बाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ थिन्दु शेर्पा रहेका छन्। 10 आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कडा कारवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हडताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौँ। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको चाहिँ एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ, हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र सबै पक्षको सबै धर्मका सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको छ मैले अवगत गराएँ।
5: सिराहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज 2 घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जनाभन्दा बढीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। करेन्सी उपभोक्ता लाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ्दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण सुरु गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सिआइएनसँग बताउनुभयो।
2: अब यो अभाव भत्ताए पनि अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि सँग एउटा मात्रै सिलिन्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म एकदमै बिदाको दिन होस् जुनसुकै दिन होस् बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुङ्गो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढिरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्र सँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पदअनुसार जिम्मेवारी नदिएको विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बडुवा प्रक्रिया शिक्षक सरुवा अन्तरप्रदेश सरुवामा चलखेल अध्ययन विधापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट 12,62,69,70,000 रुपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7 अर्ब 67,40,37,000 रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रुपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैँची निर्यात करिब 64.65% बढेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
6: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैँची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैँचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैँचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैँचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैँची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने त्यसै गरेर निर्यात मार्फत यसको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
5: गत आर्थिक वर्षमा काँकडबिटा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बङ्गलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल सङ्घ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जुन 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि यी स्पोर्ट्सका खेलाडीले विरोध गरेका छन्। गत जुनमा भियतनाममा भएको छनौटमा नेपाली टिमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो। सन्तोषी रावल
7: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
8: सहज भाषा अब हामीलाई बजार जान पर्यो पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभ्याए पनि हतार हतार जानु पर्थ्यो अनि पुल भएपछि ढुक्क हो पारि गएपछि गाडी पाइन्छ भन्ने हो।
7: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्टसँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
11: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रुरु क्षेत्र गाउँपालिका एक र तीन जोड्ने नेपालकै दोस्रो लामो एकलस्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मिटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढाई, स्थानीयको आवत जावत, बजार पहुँच र

0: गएर काम नभए पनि 4 बजीसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर, अनि अहिले त गाडी जा जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
1: रुनु क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पाम झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढाइ सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सडकको सहज पहुँच थिएन। पुल बनेपछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
0: अहिले भने यो पुलको यो जोडीदेखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि यो इभी गाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने उहाँबाट जाने गर्नुहुन्छ।
1: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मिना भट्टराई र कमला भट्टराईको अनुभव छ।
2: हामी अब हाइवेबाट धेरै विकटमा थियौँ, अहिले कट नभए जस्तो लाग्यो कि यहाँ पुल तरेसी हाइवेमा छिटो आइने भयो, नभए यो भड्कुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई पाल्पा जान बुटोल जान जहाँ जान नि सक्थ्यो।
3: एकदम सुविधा भयो हामीलाई, अब दिनभरि रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
1: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हिरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रुपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रुनु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
4: यो पुलले पड्का र हाइवेलाई जोड्ने, मुख्य त हामीले यो पड्का जुन एउटा अलि टापु जस्तो छ एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौँ।
1: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार काली गण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, CIN रेडियो धुरकोट, गुल्मी।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सडकमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार
6: सबैजना अब आफ्नै यही तरिकाले जीविकोपार्जन गर्नको निमित्तै
5: गीत सँगै सङ्घर्ष। दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष।

0: सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मञ्च आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक साङ्गीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्ततः सडकलाई नै आफ्नो मञ्च बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढीको घर धनगढी 18 फुलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरू सहित डडेलधुराका बजार गल्ली र सडकमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
1: धनगढी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढी बजारका चोक, बस पार्क र मानिसको भिडभाड हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
2: मैले 23 वर्षको उमेरमा आँखा गुमाए होली कलरले गर्दा। सडक साङ्गीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ।
1: सङ्गीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड लियो। नियमित स्टेज अर्थात् मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सडकमै गीत गाउँ

0: सड़कमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले सुरु गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार घरको चुलो जल्छ कि भनेर
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नु पर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सडकमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरू गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोच को कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ कि।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँदै

सडक नै नवराज जयगढीको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सिआइएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केगीत सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात् पङ्क्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगङ्गा पावर स्टेसनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावर स्टेसनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जासहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाइ छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाइ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको निर्यात बढ्दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 खेल्न नपाउने भएको छ। एसियालु खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाडीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाब माग गरिएको छ।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन हो।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: सर्पदंश अथवा सर्पको टोकाइबाट बच्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षतिबारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। आजको यस कार्यक्रममा हामी सर्पले टोक्ने बित्तिकै के गर्ने, कहाँ जाने भन्ने विषयमा छलफल गर्नेछौँ। साथै नेपालमा सर्पदंशको सबभन्दा मुख्य समस्या के हो, सर्पदंश न्यूनीकरण कसरी गर्न सकिन्छ, अनि काठमाडौँमा पनि देखिएका सर्पदंशका समस्याहरू कस्ता खालका छन्, ती समस्याहरू तराईका भन्दा कसरी भिन्न छन् बुझ्नुका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित विस्तृत परिचर्चा गर्नेछौँ। यसबाहेक सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिम स्वास्थ्य कर्मीका लागि किन आवश्यक छ भन्ने विषयमा पनि आजको यस कार्यक्रममा कुराकानी गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्ते, म डाक्टर मिलन भद्दाचार्य, हाल सुकराज ट्रपिकल तथा सर्वरोग अस्पतालमा कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु र नेपालको लागि नेसनल स्नेक बाइट ट्रेनरको रूपमा पनि विभिन्न स्थानहरूमा चिकित्सक तथा स्वास्थ्य कर्मीलाई तालिम दिने कार्यमा पनि इन्भल्भ छु।
2: नमस्ते, म डाक्टर कृष्ण प्रसाद आचार्य, हाल कार्यरत म चाहिँ राष्ट्रिय ट्रमा सेन्टर न्याम्स काठमाडौँमा।
3: नमस्कार, म तीर्थराज पौडेल, बारबर्दिया नगर अस्पतालको अहिलेको अध्यक्ष, म चाहिँ विशेष गरी अलि बढी सामाजिक क्षेत्रमै काम गर्छु।
0: आजको यस छलफलको सुरुवात डाक्टर कृष्ण प्रसाद आचार्यज्यूबाट गर्न चाहन्छु। सर्पले टोक्ने बित्तिकै के गर्ने अनि कहाँ जाने भन्ने विषयमा बताइदिनुहोस् न डाक्टर साहब।
2: धन्यवाद प्रश्नलाई। पहिला सर्प दंशबाट मरिन्छ भन्ने खालको डरले त्यो बिरामी अथवा बिरामीको मान्छेहरू चाहिँ अतालिएर सकेसम्म छिटो एम्बुलेन्स अथवा कुनै साधन प्रयोग गरेर अस्पतालसम्म आउने एउटा ग्रुप छ भने अर्को ग्रुप चाहिँ पुरानो गाउँघरतिर चल्दै आएको फुक्ने मन्तर गर्ने यस्तो खालको मान्छे कहाँ जाने र त्यहाँ चाहिँ यदि त्यो विषालु सर्प टोकेको रहेछ र विष चढिसकेको रहेछ लास्टमा अन्तिम अवस्थामा बल्ल रिफर भएर आउने दुईवटा खालको चाहिँ देखिएको छ। त्यसमध्ये अभियसली नै त्यो फुक्ने गुरुवा कहाँ गएर आएका मान्छेहरू चाहिँ अन्तिम अवस्था आइसकेको हुनाले कतिपय अवस्था तिनीहरूलाई बचाउन सकेका हुँदैन। यो चाहिँ भेरी अस्पताल नेपालगञ्जमा काम गर्दाखेरि भेटेका दुईवटा खालका ग्रुपहरू हुन्।
4: डाक्टर साहब, कस्ता कस्ता विखाल सर्पले टोक्दा कति समयमा चाहिँ उपचार केन्द्रमा पुर्याइ ल्याउँदा चाहिँ बचाउन सकिन्छ?
2: नेपालको तराई रिजन र कतिपय भित्री मधेसहरूको जिल्लाहरूमा चाहिँ करेत प्रजातिका सर्प र गोमन प्रजातिका सर्पहरूले टोकेर चाहिँ मान्छेको ज्यान जाने गरेको छ। त्यसमा पनि जुन गोमन जाति अथवा कोब्रा जातिको सर्पले टोक्दाखेरि उसले टोकेको विष शरीरमा छिटै फैलिएर बिरामीको मांसपेशीलाई शिथिल बनाइदिँदाखेरि चाहिँ सास फेर्न नसकेर मृत्यु हुने गर्छ। त्यो चाहिँ कम्तीमा आधी घन्टादेखि दुई घन्टाभित्र नै बिरामीले प्राथमिक उपचार पाएन भनेदेखि चाहिँ मृत्यु हुने गरेको छ। त्यही भएर सकेसम्म छिटो ल्याउन हामीले चाहिँ तिनीहरूलाई सल्लाह दिन्छौँ भने करेट बाइटमा चाहिँ ढिलो चाहिँ त्यसको न्युरो मस्कुलर प्यारालाइसिस को प्रोग्रेस हुने भएको हुनाले छ घन्टाभित्र ल्याउन सक्यो भनेदेखि करेट बाइटलाई चाहिँ बचाउन सकिन्छ। सर्पले टोकेको र सर्पलाई चिन्न सक्यो भने मात्रै यो चाहिँ कोब्राले टोकेको म छिटो जानुपर्छ भन्ने विचार गर्ला होइन भने सकतव्य अवस्थामा टोकेको सर्प देखिँदैन। त्यसो भए करेटले टोक्यो कि गोमलले टोक्यो भन्ने कुरा थाहा नपाउँदाखेरि जति सक्दो छिटो पुर्याएको राम्रो।
0: सर्पदंश या कुनै भिक्टिम तपाईँका ल्यायो भने उसलाई सर्पले टोकेकै हो भनेर तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
2: वास्तवमा हामी यति धेरै प्रिमिटिभ अवस्थामा छौँ कि नितान्त लक्षण देखिनसम्म हामीले कुर्नुपर्छ सर्पले टोकेको हो कि होइन अथवा चाहिँ बिरामीले भनेको कुरा हामी विश्वास गर्नुपर्ने हुन्छ। न कि यो जमानामा आएर हामीले एउटा सानो रगत जाँच गरेर अथवा कुनै स्क्यान गरेर चाहिँ यो रगत यो सर्पले टोकेको भन्ने कुरो पत्ता लगाउने हामी कहाँ त्यो प्रविधि र ज्ञान छैन। जबकि त्यो ज्ञान प्रविधि चाहिँ अब डेभलप कन्ट्रीहरू अस्ट्रेलियासम्म आइसक्यो, अमेरिकामा आइसक्यो, इभन श्रीलङ्कामा पनि त्यसको परीक्षण भइरहेको छ। तर हामी अझै पनि बिरामीको लक्षण आइसकेपछि ओ यसलाई चाहिँ सर्पले टोकेको रहेछ भनेर चाहिँ हामीले आश्वस्त हुन्छौँ।
0: त्यो तिन जेल ढिला भइसकेको त हुँदैन यदि लक्षणलाई नै कुर्न थाल्यो भने पनि
2: सुरुवाती लक्षणहरूमै हामीले चाहिँ स्विच गरिहाल्छौँ औषधि चलाउने नचलाउने भन्ने कुरा। हामी चाहिँ सशङ्कित माइन्ड सेटअपमा चाहिँ बस्नु पर्यो, किनभने त्यो सर्भर टोक्ने सिजन फरक हुन्छ, सर्भर टोक्ने ठाउँ फरक हुन्छ। त्यो ठाउँ र त्यो सिजनमा सर्भरका त्यस्ता प्रारम्भिक लक्षण देख्ने बित्तिकै ढिलो नगरिकन हामीले उपचार चाहिँ सुरु गर्नुपर्छ।
4: म डाक्टर मिलन कहाँ आएँ, अब सुगम क्षेत्र जहाँ चाहिँ अझ काठमाडौँमा बिखालु सर्पहरू पनि त्यति पाइँदैनन् भन्ने कुराहरू सुन्दा तपाईँको अनुभव के छ, कस्तो किसिमको केसेसहरू आउँछन्?
1: अब हाम्रो काठमाडौँको कन्टेक्स्टमा चाहिँ प्राय आउने भनेको चाहिँ बिख नगएको भन्दा पनि हेमाटोटोक्सिक्स नै भन्छौँ हामी, जसले चाहिँ रगतलाई असर गर्ने हुन्छ, रगतको जुन जम्ने क्यापासिटी हुन्छ त्यो क्यापासिटीलाई नै त्यसले फरक पार्ने हुन्छ। विशेष गरी चलन जल्दीको भाषामा हरियो या हरो पनि भनिन्छ, र अर्को अँधो भनेर दुईवटा किसिमको लाई अङ्ग्रेजी माउन्टेन पिट भाइपर र ग्रिन पिट भाइपर भनिन्छ। यसको टोकाइको कारणले आउने हुन्छन्। त्यो भन्दा भन्दै यो ठाउँमा विषालु सर्पै छैन भन्न पनि मिल्दैन, किन भन्दाखेरि यहीँ हामीले हजुरको किङ कुबरा पनि कति ठाउँमा रेस्क्यु भएको देखिन्छ, विशेष गरी काभ्रेस्थली दक्षिणकाली त यिनीहरूको अभय हो, र गोकर्णबाट दुईवटा तिनवटा नेस्ट भेटिएको छ। त्यो सँगसँगै कतिपय ठाउँहरूमा चाहिँ अब हाम्रोमा धेरै ट्रान्सपोर्ट भइरहेको छ अहिले, ट्रान्सपोर्टको कारणमा लगहरूमा बसेर पाइपहरूमा बसेर पनि विषालु सर्पहरू तराईबाट आएको देखिन्छ। कति ठाउँमा चाहिँ अब हामीले यो सर्प रेस्क्यु गर्ने टिमहरूसँग कुरा गर्दाखेरि या सर्प रेस्क्यु गर्ने व्यक्तिहरूसँग कुरा गर्दाखेरि इभन तपाईँको सातवटो बढी गोहन प्रजातिका सर्पहरू रेस्क्यु भएको अवस्था छ। त्यसले गर्दाखेरि भोलिको दिनमा नहोला भन्न सकिन्न, र मेरो अनुभवमा पनि यही वर्ष पनि हाम्रो मेलाम्चीबाट गोमन सर्पको टोकाइबाट प्रभावित भएका एक व्यक्ति पनि अस्पतालमा आउनु भएको छ, तर लकिली उहाँलाई चाहिँ ड्राई बाइट भएको थियो। अनि अर्को बुझ्नुपर्ने कुरा के छ, सबै सर्प विषालु हुन्नन् होइन, विषालु सर्पले पनि पूर्ण रूपले विष नछोडेको अवस्था हुनसक्छ, र पूर्ण रूपले विषै छोडेको रहेछ भने पनि त्यसको उपचार सम्भव छ। पूर्ण रूपले विष नछोडेको कारण ड्राई बाइट भयो, हामीले एन्टिस्निक भनौँ चाहिँ जुन चाहिँ सर्पदंश विरुद्ध दिने औषधि चलाएनौँ, हामीले हेऱ्यौँ 24 घन्टा हेर्दाखेरि पनि लक्षण नआएको कारणले गर्दाखेरि चाहिँ हामीले उहाँलाई डिस्चार्ज गऱ्यौँ। उहाँले चाहिँ सर्पै बोकेर आउनु भएको थियो,
4: मारेर
1: होइन, दाँत भाँचेर बोट्टामा राखेर लिएर आउनु भएको थियो। अनि त्यसपछि हामीले त्यसको व्यवस्थापन पनि गर्नु, त्यसको लागि पनि यहाँ स्नेक रेस्क्युअर भाइहरू छन् उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्पर्क गरेर सर्पलाई पनि रेस्क्यु गर्यौँ।
0: यो तराईमा हुने सर्पदंश या मोस्ट सर्प आउने एरियामा हुने केसेस र काठमाडौँमा स्पेसिफिकली हुने केसेसमा के फरक पाउनु भएको छ, तपाईँको अनुभव सुनाइदिनु?
1: अब हाम्रोमा चाहिँ प्राय जुन चाहिँ मैले सुरुमा पनि भने हेमाटोटोक्सिक सर्प जसले चाहिँ रगत जम्नलाई त्यसले अप्ठ्यारो बनाउने हुन्छ, यसमा चाहिँ खासै त्यति साह्रो पिट भाइपरको बाइटमा मृत्युदर चाहिँ कमै छ। मेरो 5-3 वर्षको एक्सपिरियन्समा एउटा एउटा केसेस चाहिँ जसमा चाहिँ पहिलेदेखि दीर्घ रोगहरू थियो, पेटको अल्सर थियो या लामो समयदेखि अरू विभिन्न रोगहरू भएका वृद्धहरूमा चाहिँ मोर्टालिटी भएको छ भन्न खोजेको, मृत्यु भएको छ। तर अरू यङ पेसेन्टहरूमा चाहिँ खासै रगत पातलो रहन्छ, केही समयसम्म हामी हेर्छौँ, खासै हामी बिखले गर्दा नै हो, बिखले रगत पातलो चाहिँ बनाउँछ होइन, तर ब्लिडिङ भइहाल्दैन। त्यही कुरा गर्दाखेरि हाम्रो नवलपरासी साइडतिर त्रिवेणी साइडतिर चाहिँ रसल्स भाइपर भन्ने पनि भेटिन्छ। प्राय त्यो रसल्स भाइपरलाई चाहिँ बर्मिस पाइथन या अचिङ्गर भनेर पनि छोप्ने गरिन्छ होइन, कहिले काहीँ उस्तै देखिने कारणले गर्दाखेरि सर्टेन कुराले प्याटर्न हेरेर छुटाउन सकिन्छ यो बर्मिस पाइथन हो कि तपाईँको रसल्स भाइपर हो भन्ने छुटाउन सकिन्छ। गला बाघे सर्प पनि भनिन्छ, उतापट्टि बाघ कस्तो टाटा भएको हुनाले, त्यो पनि हेमाटोटोक्सिकै हो, त्यो चाहिँ ट्रु भाइपर भन्छौँ हामी होइन। अनि त्यसले चाहिँ रगत एकदम पातलो बनाउने र ब्लिडिङ गराउने, ब्लिडिङ भएर किडनीलाई असर पार्ने र विष आफैले पनि किडनीलाई असर पार्न सक्ने खालको सर्प हो। हामीको कुनै पनि बिरामी आइसकेपछि चाहिँ रगत पातलो भएको छ कि छैन भनेर हामी एउटा पिटिएनआर भन्ने जाँच गराउँछौँ। पिटिएनआरको सुविधा छैन भने चाहिँ कोआगुलोपाथी छ कि छैन भनेर 20 मिनट होल ब्लड क्लटिङ टाइम भन्ने टेस्ट गराउँछौँ। त्यसको आधारमा रगत कतिको पातलो छ भन्ने कुरा त्यसले हामीलाई त्यसको बारेमा आइडिया दिन्छ, र हामी त्यो हेरेर अनि हाम्रो कन्टेक्स्टमा चाहिँ हामी पहाडी क्षेत्र र जहाँ चाहिँ प्राय जस्तो रगतमा असर पर्ने जुन विष हुन्छ त्यो विष चाहिँ ग्रिन पिट भाइपर र माउन्टेन पिट भाइपरको हुने कारणले गर्दाखेरि हामी सर्पदंशको विरुद्धमा दिने त्यो औषधि हामी चलाउँदैनौँ। तर त्यही कुरा नवलपरासी साइडमा छ, किन भन्दाखेरि त्यहाँ रसल भाइपर्स छन्, त्यहाँ पपुलेसन देखिया छ, त्यसले गर्दाखेरि त्यस्तै खालको बिरामी आयो, सर्प चिन्न सकेको छैन भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ सर्पदंश विरुद्ध दिने जुन चाहिँ हामीसँग भएको एन्टिस्निक भेनम छ त्यो चाहिँ दिनुपर्ने हुनसक्छ।
4: हजुर, डाक्टर कृष्णलाई योसँग सम्बन्धित कुरा सोधौँ। सर्पलाई मारिहाल्नु हुँदैन भन्ने कुरा एउटा, त्योसँग जोडेर अनि तपाईँको पनि त्यस्तो कुनै अहिले डाक्टर मिलनले सुनाए जस्तो त्यस्तो अचम्मको चाखलाग्दो कुरा छ तपाईँको सर्पदंश उपचार गर्ने क्रममा आएको?
2: एउटा घटना के थियो भने, बारबर्दियामा एउटा लेडिजलाई राति सुत्नुभन्दा अगाडि 10 बजेतिर टोक्यो, टोकिसकेपछि उनीहरू त्यति धेरै कन्सर्न भएनन्, मात्र उनले के गरे त जुन सर्पले टोके त्यसलाई छोपे, छोपेर एउटा ट्र्यापमा राखे, अनि उनीहरू चाहिँ गुरु आकारतिर लागे। त्यहाँ लाग्दाखेरि बिरामीलाई झन्झन च्याप्दै गयो, च्याप्दै गइसकेपछि बिहान पख मात्रै उनीहरू भेरियास्थलमा आए। भेरियास्थलमा आइसक्दाखेरि चाहिँ उनीहरूले त्यो सर्प पनि लिएर आएका थिए, सर्प चाहिँ जिउँदो थियो, त्यो मान्छे चाहिँ डेड बडी। उनीहरूले चाहिँ त्यो प्रायोरिटाइज गर्न नसक्दाखेरि चाहिँ त्यो घटना चाहिँ बडा विडम्बनापूर्ण लागेको थियो।
4: र सर्पलाई मारिहाल्नु त हुँदैन,
2: मारिहाल्नु चाहिँ हुँदैन, यो चाहिँ इकोलोजिकल पोइन्ट अफ भ्यूबाट मार्नु हुँदैन। र तिनीहरूको एउटा बिलिफ सिस्टम के रहेछ भने सर्पलाई चाहिँ मार्यो भनेदेखि आफू पनि मरिन्छ भन्ने खालको त्यो बिलिफ सिस्टम रहेछ। त्यो नमार्दा रहेछन् र चाहिँ त्यो सर्पलाई हामीले त्यसपछि रेस्क्युर बोलाएर हामीले चाहिँ पठायौँ त्यहाँ फरेस्ट अफिसमा, अनि उनीहरू त्यो डेड बडी लिएर घर गयो, हामीले डिक्लेयर गऱ्यौँ। घर गइसकेपछि त्यहाँको उनीहरूको जुन त्यो गुरुहरूले होइन सर्प त ल्याउनु पर्छ, म सर्प लिएर आएपछि म फेरि ठिक पारिदिन्छु भनेर उसले क्लेम गरेको रहेछ। अनि त्यसरी चाहिँ बडा मान्छेको बिलिफ सिस्टमलाई मेन कुरा हेल्थ एजुकेसनबाट हामीले कन्भिन्स गर्न नसक्दाखेरि चाहिँ कतिपय घटनाहरू चाहिँ हुँदो रहेछ।
0: डक्टर आचार्यलाई एउटा प्रश्न, जस्तो सर्पले टोकिसकेपछि त्यो भिक्टिमले या जसलाई टोकेको छ उसले उपचार केन्द्रसम्म ल्याउँदा के विधिहरू या के उपायहरू अप्नाउनु पर्छ, त्यसको बारेमा अलिक विस्तृत रूपमा भनिदिनुहोस्।
2: पहिला कुरा त जुन स्वभावित जो पनि सर्पले टोक्ने बित्तिकै आत्तिएर भागदौड गर्ने कारिने त्यो खालको कुरालाई चाहिँ हामीले नगर्न भन्ने सुझाव दिन्छौँ। किनभने जति आत्तियो जति दौडधुप गर्यो उति नै शरीरमा टोकेको ठाउँबाट विष फैलिन्छ, रक्त सञ्चार बढ्ने हुनाले त्यो फैलिन्छ, त्यस्तो गर्नु हुँदैन। अथवा आफू कन्सियस र सबै कुरा गर्न सक्ने भए पनि साथीभाइ आफन्तहरूको सहायता लिएर विभिन्न साधन जस्तै साइकल मोटरसाइकल अरूलाई चलाउन दिएर अथवा गाडी एम्बुलेन्स त्यो मार्फत उपचार केन्द्रसम्म जानु पर्यो। टोकेको ठाउँभन्दा पछाडिपट्टि जुन बाँध्नुपर्छ र टोकेको ठाउँमा चाहिँ चिराले चिर्नुपर्छ भनेर पुरानो पाठ्यक्रममा पनि पढाइन्थ्यो, त्यो चाहिँ गर्नु हुँदैन। त्यो गर्न खोज्दाखेरि चाहिँ समय घर्किन्छ र कहिलेकाहीँ त्यो टोकेको ठाउँमा काट्नाले र बाँध्नाले चाहिँ थप क्षति हुने हुनाले त्यो चाहिँ नगर्न हामीले सुझाव दिन्छौँ। र गर्नुपर्ने कुराहरू छिटो सकेसम्म अर्काको सहायतामा उपचार केन्द्रसम्म आउनु पर्यो र टोकेको ठाउँलाई सकेसम्म नचलाइकन, जसरी हामीले चाहिँ हात खुट्टा भाँचिँदाखेरि चाहिँ त्यो नचलोस् नदुखोस् भनेर एउटा काम्रो बाँध्ने अथवा चाहिँ एउटा काठमा अल्झाएर स्प्लिन्टिङ गर्ने गर्छौँ, त्यो गरेर मात्रै ल्याउन हामी सुझाव दिन्छौँ।
4: तपाईँहरू तालिममा पनि इन्भल्भ हुनुहुन्छ डाक्टर मिला, अलिकति भनिदिनुहोस् न कस्तो हुन्छ तालिम, कसका लागि तालिम, कति ड्युरेसनमा हुन्छ, कहाँ कहाँ जानुहुन्छ?
1: अब यो तालिमको बारेमा कुरा गर्नुपर्दाखेरि विशेष गरी अब स्वास्थ्य कर्मीहरू डक्टर्सहरू जो चाहिँ सर्वदंश प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ भनेर छ। र हामी अहिले चाहिँ सकेसम्म चाहिँ सर्वदंश प्रभावित क्षेत्रमै गएर जस्तै विशेष गरी स्वास्थ्य कर्मी र डक्टर्सहरूको लागि चलाउने हुन्छ। फेरि पनि भनिहाल्यो तपाईँलाई धेरै यसको बारेमा हामीलाई नलेज छैन, कति डक्टर साहबहरूले अब हाम्रो आफ्नो मेडिकल अफिसर्सहरूलाई ट्रेनिङ गराइरहेको हुन्छौँ, त्यो आधारमा चाहिँ अब उनीहरू ट्रेन हुन्छन्। कहिलेकाहीँ चाहिँ अब हाम्रै ठुलो डाक्टर साहबहरूसँग पनि विवाद हुन्छ, होइन अब यो रगत पातलो देखिया छ सर्पदंश छ किन सर्पदंश विरुद्ध औषधि नदिएको भन्ने खालको तरिकाले तिमीले भनेर हुँदैन, तिम्रो सिनियर कन्सल्टेन्ट को छ उहाँसँग कुरा गराउनु भनेर खालको कुराहरू हुन्छ होइन। किन भन्दाखेरि अब हामी सुरुदेखि भन्छौँ त्यसले सर्पदंश विरुद्ध जुन दिने एन्टिस्टिङ भनेको छ त्यसले काम गर्ने भनेको बिग फोर हो। बिग फोरमा सर्जिकल भाइपर भन्ने नेपालमा पाइँदैन, अरू दिने भनेको कोब्रा कमन करेट र तपाईँको रोसल्स भाइपरमा मात्र हो। अब त्यसले गर्दाखेरि ग्रिन पिट भाइपरमा कोएगलोप्याथी हुँदाखेरि हामीले लगभग लास्ट इयर पनि 400 हारारी केस हेरेका थियौँ, तर कसैलाई पनि एन्टिस्टिङ भनौँ दिएको थिएनौँ र सपोर्टिभ ट्रिटमेन्टमा धेरै जस्तो निको भएका थिए। त्यो आधारमा अब कति भने र कहिले काहीँ ब्लिडिङ भएको अवस्थामा हामी रगत चढाउने सपोर्टिभ ट्रिटमेन्ट मात्र दिन्छौँ। अब यो कुरा नबुझेर कतिचोटि डक्टर्सहरूसँग पनि विवाद हुने कारणले गर्दाखेरि चाहिँ यो ट्रेनिङ अझ मेरो विचारमा त मेडिकल कलेजहरूमा इन्टर्नसिपका भाइ बहिनीहरूलाई त्यो मेडिकल कलेजहरूमा गएर दिन सक्यो भने त्यहीँबाट पनि धेरै कुरा डिसिमिनेट हुनसक्छ होइन, त्यो नलेजहरू डिसिमिनेट हुनसक्छ। एक त स्वास्थ्य कर्मीमा पनि यो नलेज ल्याक भएको देखिन्छ, अनि त्यसै गरी अहिले चाहिँ बागमती प्रदेशको पनि यहाँ कार्यक्रमहरू हाम्रोमा हुने गरेछ सर्पदंश विरुद्ध। मैले लगभग 6-7 ब्याच जति बागमती प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने यो स्वास्थ्य कर्मीलाई पनि यो ट्रेनिङ दिइसकेको छु।
2: डाक्टर मिलनले भने जस्तै साँच्चै नै मेरो पनि स्नेक बाइट सम्बन्धी नलेज एमबिबिएस गरिदिनुसम्म थिएन, एमडी गरिदिनुसम्म थिएन। जब म सर्वदंश प्रभावित क्षेत्र भेरियस ठाउँमा गएँ सो अध्ययनबाट नै केही ज्ञान गर्ने कुराहरू थाहा भयो। त्यसो भएको भएर यसलाई मेडिकल एजुकेसन सिस्टममा इन्कर्पोरेट नगरेसम्म नेपालबाट जति पनि एमबिबिएस एमडी ग्रेजुएट हुन्छन् तिनीहरूमा हामी जस्तै कन्डिसन आउँछ। त्यसो भएको भएर यो मेडिकल काउन्सिलले पनि सर्पदंश नेपालको साँच्चैकै मौलिक एउटा जनस्वास्थ्य समस्या हो भन्ने कुरा बुझेर यसलाई चाहिँ कोर्समै अनिवार्य स्नेक बाइट म्यानेजमेन्ट सेन्टर अथवा हस्पिटल एक्सपोजर हुने ठाउँमा चाहिँ पोस्टेड भएपछि मात्र उसले प्र्याक्टिकल नलेज गेन गर्छ भन्ने मलाई लाग्छ। त्यसपछि मात्रै स्नेक बाइट म्यानेजमेन्ट ट्रेनिङ गरेर हामीले त्यो दुई चारजनालाई दिएर भन्दा कोर्समा यसलाई समाहित गर्न सक्यो भने यसले चाहिँ लार्ज स्केलमा स्नेक बाइट भिक्टिमलाई राम्रो गर्छ भन्ने लाग्छ।
0: सम्बन्धित निकायहरूलाई केही भन्न चाहनुहुन्छ कि
1: सर्पदंशमा देखेको सिचुएसन के छ भन्दाखेरि मेरोमा सर्पदंशको बिरामी आयो, बिरामीलाई उपचार गर्नलाई मसँग एन्टिस्टिङ भेनम छैन र भेन्टिलेटर पनि छैन भने मैले रिफर गर्छु लक्षण देखेको आधारमा, होइन भन्न त भन्छौँ कि फल्ला अस्पतालमा जानुहोस्, तर बिरामी अत्यालेको बेलामा अल बनिन सक्छ, त्यो एउटा रिफरल गर्ने मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन। अब त्यो सर्पदंश बाहेक अरूमा पनि लागू हुन्छ तर अझ सर्पदंशलाई विशेष मानेर होइन, किन भन्दाखेरि टाइमली पेसेन्टलाई एन्टिस्टिङ भेनम दिन सक्यो या भेन्टिलेट गर्न सक्यो भने यसको आउटकम एकदम राम्रो छ। त्यो रिफरल मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन, अब जसले गर्दा कहाँ जाने कता जाने नम्बर दिएर हुन्छ कि सकेसम्म स्वास्थ्यकर्मी छन् भने स्वास्थ्यकर्मी पनि सँगै एम्बुलेन्समा पठाएर हुन्छ कि, सक्दो चाँडो उपचार हुने सर्वदंश उपचार केन्द्रमा पुग्नु पर्यो, एम्बुलेन्सै चाहिन्छ भन्ने पनि छैन, चाहे त्यो मोटरसाइकल किन नहोस् होइन, सकेसम्म कम मोबिलाइज हुने तरिकाले सक्दो चाँडो सर्वदंश उपचार हुने केन्द्रमा चाहिँ पुर्याउनु पर्छ बिरामीलाई जस्तो लाग्छ।
2: साँच्चै नै अब बिस्तारै बिस्तारै नेग्लेक्टेड ट्रपिकल डिजिज भए पनि अब अलिअलि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको चाहिँ आँखामा पर्न थालेको छ, यो चाहिँ खुसीको कुरा सर्वदंश र अझै स्नेक बाइट फोकस्ड कार्यक्रमहरू चाहिँ नेपाल सरकारले लिएर आयो भनेदेखि चाहिँ साँच्चै नै यो सर्वदंशबाट कोही पनि मान्छे मर्दैनन्।
0: अहिले हामी सुन्दैछौँ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ डाक्टर कृष्ण प्रसाद आचार्य, डाक्टर मिलन बज्राचार्य र तीर्थराज पौडेल। अब भने बारबर्दिया नगर अस्पतालका अध्यक्ष तीर्थराज पौडेलसँगको फोन वार्तालापको अंश प्रस्तुत गर्न चाहन्छु। तीर्थजी, तपाईँहरूले यो सर्पदंश सम्बन्धी त्यहाँ कसरी कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ बताइदिनुहोस् न।
3: हाम्रोमा पहिले त्यो सिस्टम थिएन म्याम, होइन, गत वर्ष मङ्सिरको महिनामा अध्यक्ष भइसकेपछि अनि यहाँको आवश्यकता असाध्य, तराईको क्षेत्र वरिपरि जङ्गल, त्यसपछि खोलाहरू होइन, त्यसपछि चाहिँ सर्पदंशको उपचार केन्द्र स्थापना गरौँ भन्ने खालको सोच राखेर त्यसको प्रक्रिया नेपाल सरकार स्वास्थ्य विभागबाट लाइसेन्सको प्रक्रिया गरेर उहाँहरूले लाइसेन्स दिनुभयो। लाइसेन्स दिइसकेपछि अनि त्यहाँबाट अलिअलि सरसामानहरू किनेर औषधिहरू किनेर सुरु गऱ्यौँ। अब त्यो सुरु गर्नुभन्दा अगाडि रोटरीबाट हामीलाई चाहिँ पोस्टर प्रमोसनको सामग्रीहरू दिनुभयो, अनि रोटरी क्लबले नेपालगञ्जमा पोहोर साल पनि एउटा प्रोग्राम गर्नुभएको थियो, त्यो प्रोग्राममा निर्मल सरले मलाई बोलाउनु पनि भएको थियो, म आफूको रोटेरियन भएको कारणले पनि। त्यसपछि त्यहाँ गइसकेपछि अलिअलि त्यसको आवश्यकताको कुराहरू भयो, सम्पर्क पनि भयो, त्यसपछि पछि प्रमोसनल मेटेरियलहरू आइसकेपछि हामीले त्यो प्रमोसनल मेटेरियल चाहिँ सबै स्वास्थ्य चौकी स्कुलहरूमा प्रमोसनल मेटेरियलहरू पनि सबै डिस्ट्रिब्युसन गर्यौँ। त्यसपछि चाहिँ यतातिर उपचारको लाइसेन्सिङ लिएर उपचारको प्रक्रिया पनि सुरु भयो।
0: लाइसेन्स चाहिँ तपाईँले कहाँबाट प्राप्त गर्नुभयो यसको?
3: स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी भन्ने डिभिजनबाट।
0: हजुर, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट।
3: हो, त्यो शाखाबाट हामीले एप्लाई गर्यौँ।
0: हजुर,
3: अनि उहाँहरू आएर इन्सपेक्सन गर्नुभयो, हाम्रो अस्पतालको स्थिति हेर्नुभयो, अनि त्यसपछि उहाँहरूले ल तपाईँहरूलाई दिन योग्य छ भनेर दिनुभयो। लाइसेन्स लिइसकेपछि हामीले नेपालगञ्जबाट त्यसको पिके डाक्टरहरूलाई ल्याएर तालिम चलायौँ। हाम्रो डाक्टरलाई, हाम्रो प्यारामेडिक्सहरूलाई तालिम चलाइसकेपछि अनि हामी सुरु गर्यौँ।
0: अनि अर्को एउटा कुरा पनि बताइदिनुहोस् न, तपाईँहरूले अब यो स्नेक बाइट ट्रिटमेन्ट सेन्टर खोलिसक्नु भयो, यसको प्रक्रिया पनि बताउनु भयो, सर्पदंश पीडित व्यक्तिहरूलाई उपचार गर्ने क्रममा देखेका अनुभव गर्नुभएका गाह्रो पक्षहरू के हो यसको?
3: हामीसँग करिब करिब 27-28 केस चाहिँ रिपोर्टेड भयो। त्यो रिपोर्टेड भएको केस चाहिँ एउटा पनि डेथ भएन कि यहाँ आएको केसहरू, अथवा त्यो पोइजनस स्नेकले नटोकिया पनि हुनसक्छ, अथवा चाहिँ त्यो सामान्य उपचार भएर सन्चो भए पनि हुनसक्छ, अथवा हामी यहाँबाट रिफर गर्न समय पायौँ। तर कतिपय 3 जति हाम्रो क्याजुअलिटिज भयो यहाँ यो पालिकामा, तर त्यो 3 चाहिँ हामीसँग रिपोर्टेडै भएन। रिपोर्टेड नभएर उनीहरू कहाँ, त्यो गुरुवातिर गयो कि, गुरुवाहरूतिर गयो, त्यस बेलासम्म ढिलो भइसकेको थियो। त्यसले गर्दाखेरि त्यस्तो केसहरू चाहिँ 3-4 जति त्यो सुन्नमा आयो, त्यस्तो जुन चाहिँ हाम्रो अस्पताल पुगिनन् तिनीहरू। त्यस्तो भएको त्यसलाई प्रमोसनको पाटो अलिकति बढी होला जस्तो लाग्छ मलाई.
0: तपाईँले जस्तो अब त्यहाँ सर्पदंशको केसहरू धेरै आउँछ, त्यसको निड बुझ्नु भएर या तपाईँको आवश्यकता बुझ्नु भएर तपाईँहरूले सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय गर्नुभयो, यो प्रक्रिया गर्दाखेरि तपाईँलाई कहाँनिर अलिकति गाह्रो भयो, यो प्रक्रिया गर्दा कति टाइम लाग्यो त्यो अलिकति भनिदिनुहोस् न, ताकि हाम्रा अरू श्रोताहरूले पनि अरू यस्तै ठाउँमा आवश्यकता हेरिकन यो सर्पदंश उपचार केन्द्र खोल्नलाई के गर्नुपर्छ भन्ने उहाँहरूले पनि जानकारी पाउन् न.
3: पहिले यसमा आवश्यकताकै आधारमा गर्ने कुरा भयो. तराईतिर धेरै ठाउँमा आवश्यकता देखिन्छ. अब आवश्यकता भइसकेपछि अलिकति पूर्वाधार भनौँ न म्याम, थोरै जस्तो सामान्य हेल्थ पोस्टमा गाह्रो होला, अलिकति त्यो सेटअप भएको ठाउँमा अब हिँड्यो चलाउँछौँ भन्ने हो भनेपछि मलाई लाग्छ नेपाल सरकारले सजिलरी नै दिने रहेछ लाइसेन्सहरू. अनि लाइसेन्स दिइसक्यो भनेपछि जस्तो अब कावासुतीमा एउटा डाक्टर छविलालहरू हुनुहुन्छ होइन, नेपालगञ्जमा हुनुहुन्छ, डाक्टर साहबहरूले त्यो ट्रेनिङहरू चलाइदिनुहुन्छ. अब अलिअलि कस्तो हुन्छ त्यो दुई तिन महिनामा एडिसनल जस्तो स्टाफहरू चेन्जमा आउँछ म्याम होइन. अब स्टाफहरू चेन्ज जस्तो पहिले मैले मेडिकल अफिसर 3 जनालाई ट्रेनिङ दिएँ हो, तर उनीहरू चाहिँ अब आफ्नो कारणले कोही स्कलरसिप हुन्छ कोही पढाइको कारणले हुन्छ त्यो त जान्छ नि त, त्यस कारणले अलिकति पर्मानेन्ट स्टाफहरूलाई अथवा भइरहेको स्टाफलाई अलिक बढी ट्रेनिङ त्यो गर्नुपर्छ. अनि अर्को के गरेको थियो भने म्याम 7-8 दिन जति हाम्रो डक्टरहरूलाई हामीले नेपालगञ्जमा पनि प्र्याक्टिकल अनुभव होला भनेर ठुलो अस्पतालमा हामीले चाहिँ पटक पटक उहाँहरूलाई पठाइरहन्छौँ अहिले पनि. त्यस्तो गाह्रो छैन म्याम, त्यो मैले चाहिँ अप्ठ्यारो भएन मलाई चाहिँ सेटअप गर्ने बेला. अब प्रमोसनल मेटेरियल अलिकति सम्भव थियो मलाई, रोटरीले धेरै प्रमोसनल मेटेरियल दियो, त्यसले गर्दाखेरि गाउँ गाउँमा राम्रो खालको पोस्टरहरू मैले पहिले नै क्याम्पेन गरिसकेका थिएँ अनि त्यसले गर्दाखेरि पनि राम्रै भयो.
0: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ बताइदिनुहोस् न.
5: रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले सन् 2019 काठमाडौँमा एउटा बृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि युकेदेखि हाम्रो इन्डिया बङ्गलादेश नेपाल सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो. त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ. सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, तीमध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने 11 एउटा सन्देश चाहिँ बडा महत्त्वपूर्ण चाहिँ सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्त्वपूर्ण चाहिँ त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ. यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो. त्यस पछाडि पोस्टरहरू छ र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, यसबाहेक चाहिँ मैथली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छ. अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ. यसबाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्त्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
0: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
6: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
0: आजको यस रेडियो कार्यक्रममा विज्ञ व्यक्ति मार्फत सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिमको महत्त्व र सर्पदंश सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दा के प्रक्रिया अपनाउने, साथै सर्पले टोक्ने बित्तिकै ढिला नगरी पाइक पर्ने साधनमा अस्पताल वा सर्पदंश उपचार केन्द्र लैजाने, आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाई गर्ने, खेतबारीमा तथा राति बाहिर जाँदा लट्ठी र टर्च लाइटको प्रयोग गर्ने, राति सुत्दा झुलको प्रयोग गर्ने र सर्पले टोकिहालेमा टोकेको व्यक्तिलाई सान्त्वना दिई सहयोग गर्नुपर्छ भन्ने जानकारी पायौं भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
10: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: यतै पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो?

0: गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
6: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले रातिको 9 बज्यो।
2: होइन, हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
3: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
4: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9 नवलपरासी।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौँ।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
6: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
5: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
9: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
8: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
9: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
10: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकियाट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
16: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
17: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: güzel efendim. Eksel etkisim lafı.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: जय माता मौना काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

कृष। अहिले श्रावण कृष्ण पक्षको चतुर्थी तिथि चतुर्थीको घडी पला रहेको छ 39:18 जसको अवधि हुनेछ रात्रिको 9:11 यसैगरी पूर्वाभाद र नक्षत्र रहेको छ 38:14 यसको अवधि भने रात्रिको 8:45 हुनेछ। साथै अतिगण्ड योग रहेको छ कर्णमा भवकरण छ यसैगरी बालवकरण रहेको छ आनन्दादि योगमा चर्योग छ। कुम्भ राशिमा चन्द्रमाको अवस्थिति अपराह्नको 2:42 रहेको छ। दिनमान 33:27 रहेको छ। सूर्योदय बिहान 5:28 हुँदैछ भने सूर्यास्त साँझ 6:51 हुनेछ। आजको यस पावन वर्षाईमा हामी सर्वप्रथम जीवनमा सुख समृद्धि प्राप्ति होस् भन्ने कामना सहित भगवती देवी मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिएका छौँ। या देवी सर्वभूत शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै मौलकाली नमो नमः। शक्ति स्वरूपिणी देवी भगवती मौलकालिकालाई हामी हार्दिक नमन गर्दछौँ, वन्दना गर्दछौँ। भगवतीको यो वन्दना तपाईँको जीवनमा सुख शान्ति समृद्धि प्राप्तिको लागि अमोघ अस्त्र बनोस्। आउनुहोस् भक्त साधक, ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट निकै महत्त्व राख्ने यो पवित्र भूमि आज सबैको गन्तव्यको पहिलो रोजाई बन्न सफल भएको छ, जहाँ हरेक दिन 1500 हाराहारीमा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने गर्दछ। विशेष गरी आफ्ना विभिन्न शुभ सङ्कल्पहरू मनमा आँटे ताकेका कामहरू पूर्ण गरिदिने शक्तिका रूपमा भगवती देवी मौलकालिका प्रसिद्ध हुनुहुन्छ। त्यसैले त विभिन्न स्थलबाट श्रद्धालुहरूको सधैँ उत्तिकै बाक्लो उपस्थिति रहँदै आएको हो। आउनुहोस् तपाईँलाई पनि यो पवित्र भूमिमा सदैव स्वागत छ। भगवती देवी मौलकालिकाको उपासना गरी जीवनमा कृत्यकृत्य बन्नुहोस्, जहाँ पुग्नका लागि तपाईँ सहज यात्रा एउटा मनोरञ्जनात्मक पूर्ण यात्रा अपनाउन सक्नुहुन्छ केवल कारका माध्यमद्वारा। यसै गरी आफ्नो शारीरिक तन्दुरुस्तीका लागि परिश्रम गर्न चाहनेहरू व्यायामका लागि पनि यहाँको सिँढी यात्रा गरेर जाने गर्नुहुन्छ। यसरी सबैतिरबाट मार्ग प्रशस्त रहेको सुगम स्थल भगवती देवी मौलकालिकाको पवित्र स्थलमा पुगी पूजा उपासना तथा अनुष्ठानद्वारा आफ्ना अधुरा सङ्कल्पहरूलाई पूर्ण गर्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीका चरणमा यी शब्द समनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री सूर्यको यो

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री सूर्यको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक भनिजुको सन्दर्भ, हामीले भगवत पूजनको महत्त्व, पूजा किन गर्ने भन्ने सन्दर्भको सेरफेरमा रहेर चर्चा गरिरहेका थियौँ। परमात्माको स्थूल उपासनाद्वारा नै हामी सूक्ष्मताको ध्यानतर्फ अगाडि बढ्न सक्छौँ। शास्त्रमा वर्णन गरिए अनुसार भगवान्का विभिन्न आकृतिहरू, मूर्तिहरू, तस्विर, फोटो इत्यादि निर्माण गरिएका छन्। यो कुनै कपोल कल्पित सामग्री नभएर हाम्रा हजारौँ हजार वर्ष पहिलेदेखि लेखिएका ऋषि महर्षिहरूले ध्यानद्वारा, योग र तपस्याद्वारा सिद्धि प्राप्ति गरेर भगवान्को साक्षात दर्शन प्राप्त गर्नुभएका आधारमा जुन शास्त्रहरूमा भगवान्का स्वरूपहरूको वर्णन गरिएको छ, तिनै स्वरूपको वर्णन अनुसारका मूर्तिहरू कलाकारहरूले निर्माण गर्नुभएको हो। त्यस्ता कलाकारका कलाकारिता सिद्ध हातहरूलाई हामी परम आदर गर्दछौँ। उहाँहरू नमनीय हुनुहुन्छ, वन्दनीय हुनुहुन्छ। यस्ता सिद्ध हस्त कलाकारहरूले भगवत विग्रह निर्माण गर्नुहुन्छ। उक्त विग्रह अर्थात् मूर्ति आदिलाई हामीले स्थूल रूपमा बाहिर देख्न पाउँदा जुन आकृति हाम्रो मनमा छाप बनेर बस्छ, त्यही हाम्रो मन मस्तिष्क र ध्यानमा समेत केन्द्रित बनेर आउँछ। यसरी ध्यानमा परमात्माको बाह्य स्वरूपको चिन्तनद्वारा आन्तरिक चिन्तनलाई जुन सहयोग पुग्दछ, यस अर्थले पनि मूर्ति पूजनको महत्त्व रहेको हुन्छ, भगवान्को पूजा गर्नुको महत्त्व रहेको हुन्छ। त्यसो त हामी भगवत स्वरूप विभिन्न कुराहरूमा देख्न सक्छौँ। खम वायुमग्नि सलिलम मयञ्च ज्योतिंषि सत्वानि दिशो द्रुमादिन सरित समुद्रास हरे शरीरम अद्भुत यत्किञ्च भूतम प्रणमेय तदन्य प्रणमेय अनन्य, यसरी भागवतमा उल्लेख गरिएको छ। आकाश, सूर्य, जल, तेज, वायु, पृथ्वी, चन्द्र, सूर्य, ग्रह, नक्षत्र, तारा यावत सरित समुद्रहरू, नदीहरू, पहाड, पर्वत, हिमाल, समग्र प्राणीहरू, यी सबै भगवानकै शरीर हुन्, भगवानकै स्वरूप हुन्। यसो हुँदाहुँदै पनि र यसो भनेर शास्त्रले उल्लेख गर्दा गर्दै पनि कतिपय अवस्थामा तपाईँ हाम्रो मनले पत्याउनै सक्दैन। सूर्य कसरी देवताको रूप, पृथ्वी कसरी देवीको रूप, हिमाल, पहाड, पर्वत, सारा प्रकृति कसरी भगवानको रूप हो र भनेर मनमा शङ्का उपशङ्काहरू आउँछन्। तर यी समग्र देखिएका तत्त्वहरू भगवानकै स्वरूप हुन्। अब ती सबै स्वरूपहरूलाई हामीले मनमा केन्द्रित गर्न नसकिने र बुझ्न धेरै गाह्रो पर्ने भएको कारणले यी समग्रतालाई समेटिएको मूर्ति निर्माण गर्दा जुन किसिमले हामी त्यसमा ध्यान एकाकार गर्न सक्छौँ, त्यही ध्यान र पूजनबाट हाम्रो मन मस्तिष्कमा परमात्मामय आभास हुन्छ। यस अर्थले पनि पूजा गर्नुपर्छ। पूजा गर्दा मनमा शान्ति आउने, आनन्द आउने, मानसिक रोग र तनावबाट मानिस मुक्त हुने, सत्वगुण प्रवाहित हुने, यी विभिन्न कारणले पूजा किन गर्ने भन्ने समग्र जिज्ञासाहरूको उत्तर प्रदान गर्दछ। मनमा शान्ति किन ल्याउने भनेर जसरी प्रश्न सोध्नु औचित्यपूर्ण हुँदैन, त्यस्तै गरी यो पङ्क्तिकारलाई लाग्दछ पूजा किन गर्ने भनेर प्रश्न सोधिरहनु त्यति औचित्यपूर्ण होला जस्तो लाग्दैन। तर पनि तपाईँ हाम्रो मनले प्रश्न गरिरहन्छ, खोइ पूजन त गरिरहेका छौँ त तर के भइरहेको छ, के प्राप्त गरेका छौँ हामीले भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो। तपाईँ समग्रको जिज्ञासालाई म सम्मान गर्दछु। तपाईँ हामी सबैको मनमा आउँछन् यी जिज्ञासाहरू, तर एउटै उत्तर यही हो कि पूजन गर्दा मनमा शान्ति प्राप्ति हुन्छ, भगवत स्वरूपको ध्यान र चिन्तन हुन्छ मनमा। जब त्यो ध्यान र चिन्तन हाम्रो मनमा आउँछ तब हामी आफूलाई दुःखबाट मुक्त गर्न सफल भएका हुन्छौँ। धैर्य गुण, तितिक्षा गुण जस्ता दुर्लभ गुणहरूको विकास हामीभित्र हुन्छ। तितिक्षा भनेको हरेक अवस्थाहरूलाई सहन सक्ने। भगवानको पूजा गर्ने, मूर्तिको पूजा गर्ने मानिसको स्वभाव कस्तो हुन्छ त, हरेक कुराहरूलाई सहन सक्ने, धैर्यपूर्वक काम गर्न सक्ने, अगाडि बढ्न सक्ने, यस किसिमको धारणा निर्माण गर्न त्यस्ता पूजन गर्ने श्रद्धालुहरूले उक्त धारणा बनाउन सक्छन्। आउनुहोस् हामी पनि भगवत तत्त्व चिन्तनकै क्रममा एउटा मिठो भक्ति गायन श्रवण गरौँ।

0: सुन्दै हुनुहुन्थ्यो कडबुरी आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछ कार्यक्रममा भक्त साधक। हिजोको बाँकी अंश अर्थात् केही भन्न अवशेष रहेका कुराहरूलाई आज जोडिरहेको छु। भगवत पूजन किन गर्ने? भगवत पूजन, मूर्ति आदिको ध्यान पूजनबाट हाम्रो मन शान्त हुन्छ। विकार विकृतिहरू, कचडा कसेर मसेर आएर बसेका हृदयमा परमात्माको ध्यान हुन थाल्छ अनि हामीलाई सदैव नकारात्मक सोचबाट हटाएर सकारात्मक सोच प्राप्तिका लागि उक्त पूजनको संस्कारले हामीलाई प्रदान गरिरहेको हुन्छ, महत्त्वपूर्ण कुरो दिइरहेको हुन्छ। शान्ति, धैर्य, तितिक्षा, क्षमाशीलता, नम्रता, पवित्र भाव। अब जिज्ञासा धेरै हुन सक्छन्, जिज्ञासाका कुनै सिङ्जुरोहरू हुँदैनन्। त्यसो भए पूजन नगर्नेहरूले मनमा एकाग्रता, ध्यान, सहिष्णुता जस्ता मानवीय गुणहरू प्राप्त गरेका छैनन् र हो, प्राप्त गर्दछन्। तर जबरजस्ती यी कुराहरू प्राप्तिको अनुभव बटुल्नु र स्वतस्फूर्त रूपमा भगवत भक्त भएर प्राकृतिक रूपमा यी धारणाहरू आउनुमा धेरै फरक हुन्छ। आस्तिक भाव र आस्था रहित नम्रता कता कता टुटेको हुन्छ, हृदयसँग जोडिँदैन। जब भगवत पूजनको धारणाबाट भक्तिभावपूर्वक प्राप्त भएको आनन्द हुन्छ, त्यो दुःखका समयमा पनि साथ दिने किसिमको हुन्छ। भक्त साधक, यिनै सन्दर्भहरूलाई जोडिरहँदा समयको पाबन्दीसँगै आजको लागि छुट्टिने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं कार्यक्रम उत्पादन सहयोगी अरुण घिमिरेलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0956-4943-73 र 4947-141 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 0956-13-412 मोबाइल 9813-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
11: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
12: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
11: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
12: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
11: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
12: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
10: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
14: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
14: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर
13: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट 9 पुरासी फोन 0785012-26 वेबसाइट www.maulakalika.org.np
15: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
16: मैले बुझिसकेँ बाबा यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यहीँ गएर हुन्न र
15: ल ल गएर तुरुन्त बुक गरिहाल है
17: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
10: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 9862124437
18: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
19: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले
18: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
18: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
19: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालिका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट 1 नवलपुर
20: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
21: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
22: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
20: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
23: सर्जरी सम्बन्धी सेवा
20: हार जोडी सम्बन्धी सेवा
23: स्त्री तथा प्रसूति रोग सेवा
20: बाल रोग सेवा
23: न्युरो सर्जरी सेवा
20: न्युरो साइकियाट्रिक सेवा
23: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
22: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 0656-5514 र 5255517
24: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
0: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
1: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
4: मोबाइल 9851129163, 9550474503 र 9551184503।
3: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मा छापिएका छन् भने सबैभन्दा पहिले गोरखापत्र दैनिकमा छापिएको कागतीले फेरियो जीवन शीर्षकको शुभ समाचार।
1: पहिले यही चौधरी पनि पाको बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षभरि गरेको मेहनतपछि बल्ल दुई महिनालाई खाना पुग्थ्यो। बाँदर ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमिनले नगद फुलाइरहेको छ। पाँचथरको फिदिम नगरपालिका चार सालघारी निवासी रामकुमार तामाङको यो अनुभवले कृषिमा सोच परिवर्तन गर्न सकिने सन्देश दिएको छ। कुनै बेला अन्न समेत राम्रोसँग नफल्ने चौधरो पनि पाको बारी अहिले कागतीले बाह्रै मास हराभरा बनेको छ। कागती खेती अहिले उहाँको परिवारलाई आत्मनिर्भर मात्र बनाएको छैन, घर खर्च, लत्ता कपडा, औषधोपचारदेखि नाति नातिनाको शिक्षासम्मको खर्च धान्ने मुख्य आधार बनेको छ। 55 वर्षीय रामकुमार र 51 वर्षीय कमला तामाङले 14 वर्ष अघि उत्पादन नहुने पाको बारीमा कागती खेती सुरु गर्नुभएको थियो। अहिले 14 रोपनी क्षेत्रफलमा फैलिएको बगैँचाले वर्षभरि उत्पादन दिइरहेको छ। एउटा मुनामा 10 वटासम्म कागती फल्ने र एउटा बोटबाट वर्षभरि करिब 1000 दानासम्म उत्पादन हुने गरेको रामकुमार बताउनुहुन्छ। यस सफलताको कथा भने विदेशबाट सुरु भएको हो। 3.5 वर्ष मलेसियामा बस्दा रामकुमारले कागती बगैँचामै काम गर्दै अवसर पाउनुभयो। त्यही उहाँले बिरुवा उत्पादन, गोडमेल, मल व्यवस्थापन, काँडछाँट र बगैँचा व्यवस्थापनका व्यवहारिक सिप सिक्नु भएको थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स्थाईको पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही, उनको निधन भएको एलिट एक्सपेले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपेका संस्थाक पक पनि हुन्। शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा भएको हिमपहिरोपछि निर्मल अर्थात निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिगमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्र्याकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताएका थिए। तर उनी संस्थापक रहेको एलिट एक्सपर्टले शनिबार अपरान्ह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स्थाईका नामले परिचित पूर्जा सन् 2019 आफ्नो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए। उनले त्यो लक्ष्य 6 महिना 6 दिनमै पूरा मात्र गरेनन्। त्यस्ता सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि तोडेका थिए। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताए। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उनको जीवनको आधार थियो। शारीरिक क्षमताका हिसाबले म भाग्यमानी छु, मैले संसारकै उत्कृष्ट सैन्य एकाइबाट प्रशिक्षण पनि पाएको छु। सन् 2019 उनले आफ्नो सैनिक प्रशिक्षण बारे भनेका थिए। त्यसमा सकारात्मक सोच जोडियो भने व्यक्तिले जे पनि गर्न सक्दो रहेछ उनको भनाइ थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। उनको बाल्यकाल भने मुख्यतया चितवनमा बित्यो। सैन्य सेवासँग उनको परिवारको लामो सम्बन्ध थियो। उनका बुवा र तीन दाजुभाइ सबै बेलायतको गोर्खा रेजिमेन्टमा कार्यरत थिए। पूर्जाले पनि त्यही बाटो पछ्याउँदै 6 वर्ष बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरे। बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिसमा छनौट हुने पहिलो नेपाली बने। गोर्खा सैनिक बन्नु नै मेरो एकमात्र सपना थियो, उनले आफ्नो पुस्तकमा लेखेका छन्। म जीवनमा त्यही मात्र गर्न चाहन्थे। करिब 16 वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय इकाइमा अत्याधिक चिसो मौसममा युद्ध सञ्चालन सम्बन्धी विशेषज्ञ बन्न सफल भएका थिए। विश्वका 8,000 मिटरभन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा निम्स दाई सहितको टोली पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा बिहिबार हिम पहिरोमा परि सम्पर्क विहीन भएको थियो। निम्स दाई हिमालमै कीर्तिमानी हिमालमै अस्थायी शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: पछिल्ला 2 दिनमा संघीय संसदमा 9 वटा विधेयक दर्ता भयो, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक छ। यो प्रधानमन्त्री बालेन्द्र शाह बालेनले ल्याएको विधेयक हो, जसमा सेवानिवृत्त संवैधानिक निकायका पदाधिकारीहरूले दोहोरो सुविधा नपाउने विषय छ। खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, राहदानी पहिलो संशोधन विधेयक संघीय संसद पुगेको छ। मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, कर्मचारी संचय कोष 10 संशोधन विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक र संक्रामक पशुरोग नियन्त्रण विधेयक पनि संघीय संसद पुगेको छ। यी विधेयकहरूले सम्बन्धित क्षेत्रको कानूनलाई समयानुकूल बनाउने उद्देश्य राखेका छन्, तर संविधान कार्यान्वयन गर्नेसँग सम्बन्धित महत्वपूर्ण विषयमा सरकार मौन छ। यस निम्ति आवश्यक ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको देखिँदैन। हुन त सरकारले आगामी 1 वर्षलाई कानून निर्माणको वर्ष घोषणा गर्दै 166 वटा विधेयक संसदमा दर्ता गर्ने महत्वाकांक्षी योजना नै सार्वजनिक गरेको छ। त्यसको सुरुवात स्वरूप यही बिहिबार र शुक्रबार मात्रै प्रतिनिधि सभा र राष्ट्रिय सभामा 9 वटा विधेयक दर्ता भएका छन्। अघिल्लो शुक्रबार सभामुख टोलप्रसाद अर्यालले संसदीय विषयगत समितिका सचिवलाई बोलाएर विचाराधीन विधेयकलाई गति दिन निर्देशन पनि दिएका थिए। अर्थात् संसदमा विधेयकको चहल पहल बढे पनि सरकारको प्राथमिकताको सूचीले संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका कानून निर्माणको अनिश्चितता चिर्न सकेको छैन। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार 21 फागुन 2082 निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाबाट हालसम्म 10 वटा मात्रै विधेयक पारित भएका छन्। पहिलो अधिवेशन 6 दिन मात्र चलेको थियो। दोस्रो अधिवेशन बजेट केन्द्रित भएकाले विधायकी काम सीमित भएको उनको भनाई छ। प्राथमिकतामा छैन संविधान कार्यान्वयन, धमाधम संसद पुग्दै विधेयकहरू शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छापिएको हो।
0: मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस अन्तत फुटको संघारमा पुगेको छ। गत पुष अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट चुलिएको काङ्ग्रेसको आन्तरिक विवाद विभाजनको बिन्दुमा पुगेको हो। आन्तरिक विवाद समाधानका लागि भएका प्रयासहरू असफल भएपछि काङ्ग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै 551 सदस्य मूल आयोजक समिति गठन गरेको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको हो। इतर समूहका नेताहरूले राष्ट्रिय भेलालाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न समिति गठन गरिएको बताएका छन्। समितिले भेलाको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा तयारीका कामहरू अघि बढाउने जनाएको छ। आयोजक समितिमा पार्टीको 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्य समितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति उपत्यकाभित्रका जिल्ला कार्य समिति पदाधिकारी, महानगर तथा नगर सभापति समावेश गरिएको छ। त्यस्तै संघीय तथा प्रदेश सांसद, पूर्व मन्त्री, भातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न 16 वटा विषयगत समिति गठन गरिएको छ, जस अन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयार समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नेतृत्वको सबैभन्दा महत्त्वपूर्ण गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताउनु भएको छ। उहाँले विपदको समयमा नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै असल नेतृत्वको आधार हुने बताउनु भएको हो। ललितपुरको सानेपा स्थित काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय नेतृत्वका गुणबारे युवाहरूसँग गरेको छलफल स्मरण गर्दै ज्ञान प्रविधि र सामाजिक सञ्जाल चलाउने क्षमता महत्त्वपूर्ण भए पनि तीभन्दा माथि करुणा र सहानुभूति आवश्यक पर्ने बताउनुभयो। काङ्ग्रेसको इतर समूह नयाँ पार्टी घोषणाको तयारीमा राष्ट्रभेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: क्षतिग्रस्त सरकारी भवन पुनर्निर्माण हुँदै शीर्षकमा गोर्खापत्रमा खबर छ। जेन्जी आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा तोडफोडबाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण कार्य अघि बढाइएको छ। ललितपुरको भैँसेपाटी स्थित मन्त्री निवास तथा सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी भागको पुनर्निर्माण शुरू भइसकेको छ। केही क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आवश्यक बोलपत्र आह्वान गर्ने प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। जेन्जी आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न मन्त्रालयका भवन, शीतल निवास, सर्वोच्च अदालत, तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ जिल्ला अदालत, भैँसेपाटी स्थित मन्त्री निवास, नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुर गोदावरी स्थित सभा हल लगायत प्रमुख सरकारी संरचनामा ठूलो क्षति पुगेको थियो। सामान्य क्षति भएका कतिपय भवन मर्मत सम्भारपछि सञ्चालनमा आइसकेका छन् भने बढी क्षति भएका भवनको पुनर्निर्माण भइरहेको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इन्जिनियर सिडिई कमल गणेश कर्मचार्यले क्षतिग्रस्त भवनको विवरण संकलन भइसकेको र प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिग्रस्त भवनको पुनर्निर्माण संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मार्फत भइरहेको छ। विशिष्ट अति विशिष्ट पदाधिकारीहरूको निवास, सिंहदरबार परिसरभित्रका मन्त्रालय, संवैधानिक निकायका भवनको प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढाइएको छ। बढी क्षति पुगेका भवनको विस्तृत क्षति मूल्याङ्कन, डिटेल ड्यामेज एसेसमेन्ट डिडिए गर्नुपर्ने भएकाले केही समय लागेको उहाँले स्पष्ट पार्नुभयो।
0: गृह प्रशासनसँग जोडिने कुनै घटना भए लगत्तै गृहमन्त्री सुदन गुरुङ आफै फिल्डमा पुग्थे। उनले माइतीघर पुगेर पीड़ितका कुरा सुने, न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गरे। गत आइतबार राति सुनसरीमा दुई समुदायबीच भएको झडपपछि भने गृहमन्त्री गुरुङको त्यस्तो सक्रियता देखिएन। सुनसरीको दिवानगंज 4 10 साउनको राति प्रहरीको गोली लागेर 30 प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भए। उपचारका थप एकजनाको मृत्यु भयो। प्रत्यक्षदर्शी जुगेश दासका अनुसार सामान्य विवाद चलिरहेका बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो। सुनसरी घटनाले अन्य जिल्लालाई तरंगित बनाउन थालिसकेको थियो। गृहमन्त्री गुरुङ भने तत्कालै सुरक्षा अधिकारी हेरफेरतिर लागे। सँगै सिंहदरबार स्थित गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए। समितिको